0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश,
2: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
1: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
2: जोर्ने दुखाई, नसाको कमजोरी वा कम्मर दुखेर हैरान हुनुहुन्छ?
1: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
2: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीको दोलखामा हुनेछ।
1: यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
2: त्यसै गरी जलौका, अग्नि कर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
1: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्ध पर्दक औषधि वितरण सेवा उपलब्ध छ।
2: आजै सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय छरीको दोलखा। फोन नम्बर 0949 421 306।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपुसा भएमा रातो सेतो तुल सडाउनु हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: આપને ટીવી બીગ્યો અને બનાવને જાન લાગી કોની બનાવને પુકા ઓલાટ હોય ને
1: ચિંતા ગર્નુ પર્છ ત સદર મુકામ ચરીકોટ બાટો ચરી ઘ્યાંગ જાને બાટોમાં રહેકો હમ્રા ચૌધરી ઇલેક્ટ્રોનિક્સ માં લઈ જાઉ ન ત્યાં તો તિમ્રો બિગ્રેકો ટીવી માત્ર હોય ના કે મોબાઈલ ઘડી સબાઈ પણ હાલશ ને સકી ગણ
0: તીર લાગી હાલશો ને હોય ના ત
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सिपेमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
2: दुलिखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना।
4: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
2: 24 घण्टा आकस्मिक सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
2: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
4: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
2: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
4: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
2: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
4: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0494-12-020।
2: धुलेखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
6: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो भूछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूछिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षणको गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
7: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
6: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि।
7: परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ।
6: चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ।
7: आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीको

0: उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 15 गते सोमबार, जुन 29 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको पूर्णिमा तिथि, राष्ट्रिय धान दिवस, दही चिउरा खाने दिन।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: चार अध्यादेश दुवै सदनबाट स्वीकृत, चारवटाको म्याद 25 असारसम्म, भोलि र पर्सी देशभर एकसाथ पानी पर्ने पूर्वानुमान, सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध।
1: 8200 रोपनी सरकारी जग्गा अतिक्रमणमा आगामी वर्ष 3 अर्बको सवारी साधन किन्दै सरकार, लगानी बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली अन्यलमा।
0: लैंगिक तथा यौनिक अल्पसंख्यक अझै अस्तित्वको लड़ाईमा शैक्षिक परामर्श व्यवसायमा कडाई, 25 वर्षदेखिका वैदेशिक रोजगार ठगीका फाइल डिजिटलाइज गरिँदै।
1: अत्यधिक गर्मीका कारण यूरोपमा एक सातामै 1300 बढ़ीको मृत्यु, उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनको आग्रह, इरान र अमेरिका बीच पुनः युद्धको संकेत।
0: र फिफा विश्वकपमा क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश, दक्षिण अफ्रिका 1-0 पराजित, आजै बेलुका ब्राजिल र जापान भेट्ने, भोलि 3 खेल हुँदै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, भोलि र पर्सी देशभर पानी पर्ने भएका कारण सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणले गरेको अनुरोधको प्रसंग।
1: मनसून भित्रेको 12 दिन भोलि देशभर एकैसाथ वर्षा हुने प्रक्षेपण गरिएको छ। बंगालको खाड़ीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रभाव बढ़ेसँगै भोलि देशैभरि वर्षा हुने र पर्सीसम्म निरन्तर रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ। नेपालमा 5 असारमा कोशीबाट मनसून भित्रिएको थियो। आइतबार हिजोदेखि नै वर्षाका गतिविधिहरू बढ़ेका छन्। यो गतिविधि भोलि र पर्सी देशैभर फैलिएर एकसाथ वर्षा हुने आकलन गरिएको छ। वर्षाको गतिविधि भने एक सातासम्म रहने महाशाखाका मौसमविद संजीव अधिकारीले बताउनुभयो। अब देशभर मनसून विस्तार हुने तथा भोलि र पर्सी सबैतिर पानी पर्ने देखिन्छ। यसमा पनि बिहान र राति बढ़ी पानी पर्नेछ। महाशाखाले हिजो विशेष बुलेटिन जारी गर्दै दुई दिन कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित ठूलो वर्षा तथा एकसाथ भीषण वर्षाको प्रक्षेपण गरेको छ। महाशाखाले कोशी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश तराई तथा पहाड़ी भूभागलाई नक्सामा सुन्तला रंगको चिन्हमा वर्गीकरण गरेको छ। यो क्षेत्रमा वर्षासँगै हावाहुरीको उच्च जोखिम छ। तराई मधेस, मधेस प्रदेश र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर बाहेक सबै क्षेत्रमा सुन्तला रंगको संकेत चिन्ह दिएको छ। तर ती क्षेत्रमा पनि पानी राम्रो पर्ने आकलन रहेको मौसमविद अधिकारीले बताउनुभयो। महाशाखाले औपचारिक रूपमा पर्सीसम्मको मौसम प्रक्षेपण गरे पनि बिहिबार, शुक्रबार र शनिबार पनि वर्षा हुने मौसमविदहरूले बताएका छन्। हामीले औपचारिक रूपमा पर्सी बुधबारसम्मको प्रक्षेपण गरेका छौं, तर त्यसपछि सुक्खा हुने भने होइन। बिहिबार, शुक्रबार र शनिबार पनि पानी पर्नेछ। भोलि र पर्सीभन्दा अलिक कम पानी पर्ने उहाँले बताउनुभयो। यसपालि औसत समयभन्दा 6 दिन ढिलो भित्रिएको मनसून 10 दिनसम्म लुम्बिनी र गण्डकीका पश्चिमी भूभागसँगै कर्णाली र सुदूरपश्चिममा विस्तार हुनेछ। त्यस्तै भोलि दिउँसो पहाड़ी र हिमाली भूभागका धेरै ठाउँमा मध्यम पानी पर्ने आकलन गरिएको छ भने तराईमा पानी पर्नेछ। तर कोशीका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा पानी भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशीको तराई र मध्य प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। त्यस्तै आज देशभर बादल लाग्ने, कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी र हिमाली भूभागका केही स्थानमा मध्यमसम्म वर्षा हुनेछ भने तराई भूभागका केही स्थानमा मात्रै वर्षा हुने देखिएको छ। कोशीका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्।
0: विपद व्यवस्थापन प्राधिकरणले दुई दिन पानी पर्ने सम्भावना बढ़ेका कारण त्यसै अनुसारको सावधानी अपनाउन र सरोकारवाला निकायले दिने सूचनाहरूको पालना गर्न अनुरोध गरेको छ। कृषि विभागका अनुसार असार 8 गतेसम्म देशभर जम्मा 9.97% क्षेत्रफलमा मात्रै धान रोपाई भएको छ। विभागले बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार देशभर करिब 13,81,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि अहिलेसम्म 1,37,798 हेक्टरमा मात्रै रोपाई सम्पन्न भएको देखिन्छ। प्रदेशगत रूपमा कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा गत वर्षको तुलनामा केही राम्रो प्रगति देखिएको छ, तर सुदूरपश्चिम प्रदेशमा गत वर्ष असार 8 33.4% क्षेत्रमा रोपाई भएकोमा यस वर्ष त्यो घटेर 9.3% सीमित भएको देखिन्छ। मधेसमा 5% र गण्डकीमा 8% क्षेत्रमा मात्रै रोपाई भएको छ। धान रोपाईको मुख्य समय मानिने मध्ये असार बितिसक्दा पनि पर्याप्त पानी नपर्दा गुल्मीका अधिकांश किसानले धानको बिउ राख्न ब्यार समेत तयार गर्न सकेका छैनन्। आकाशे पानीमा निर्भर खेती प्रणाली भएकाले रोपाई प्रभावित हुँदा यस वर्ष धान उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम नेउपानेले बताउनु भएको छ। यस वर्ष औषधभन्दा कम पानी र उच्च तापक्रम हुने सम्भावना रहेकाले धान उत्पादन प्रभावित हुन सक्ने कृषि विज्ञहरूले बताउँदै आएका छन्। धानको बिउ समयमै तयार नहुँदा र पर्याप्त पानी नपर्दा यस वर्ष चितवनमा पनि धान रोपाई ढिलो भएको छ। असार 14 गतेसम्म जिल्लामा करिब 5% मात्र रोपाई भएको कृषि विकास कार्यालयले जानकारी दिएको छ।
1: सुशासन र सेवा प्रवाहमा सहजीकरणका लागि भन्दै सरकारले ल्याएको 8 अध्यादेश मध्ये 4 दुवै सदनबाट स्वीकृत भएका छन्। स्वीकृत अध्यादेशको प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रक्रियामा अगाडि बढ़ेको छ। 4 विधेयकमा हिजो सैद्धान्तिक छलफल भई सांसदहरूलाई संशोधन राख्न 72 घण्टाको समय खुला भएको छ। 4 अध्यादेशको प्रतिस्थापन विधेयकमा सार्वजनिक खरिद, दोस्रो संशोधन विधेयक सम्पत्ति शुद्धिकरण निवारण, तेस्रो संशोधन विधेयक सहकारी पहिलो संशोधन विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक रहेको छ। ती 4 विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। हिजो प्रतिनिधि सभाको पहिलो बैठकमा सार्वजनिक खरिद सम्बन्धी विधेयक, कानून मन्त्री सोभिता गौतम सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वागले, सहकारी सम्बन्धी विधेयक भूमि मन्त्री प्रतिभा रावल र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्री निशा मेहताले पेश गर्नुभएको हो। दोस्रो बैठकमा विचार गरियोस् भन्ने प्रस्ताव सबै गर्दै सैद्धान्तिक छलफल भएको थियो। छलफलमा उठेका जिज्ञासाको 4 मन्त्रीले जवाब समेत दिनुभएको थियो। यसैबीच प्रतिनिधि सभाबाट बजेट आश्रित 3 विधेयक पारित भएको छ भने 15 जेठमा बजेट वक्तव्य दिएका अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधि सभा र राष्ट्रिय सभामा विनियोजित विधेयक, अर्थ विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्नुभएको थियो। 5 असारमा विनियोजन विधेयक पारित गरेको प्रतिनिधि सभाले हिजो अर्थ र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेको हो।
0: चिया आयातमा भारतले लगाएको खुकुलो नीति लिएसँगै नेपाली चिया निर्यातमा देखिएको अवरोध सहज हुने देखिएको छ। भारतले नेपाली चियामाथि लागू गरेको कड़ा गुणस्तर परीक्षण व्यवस्थाका कारण 2 महिनादेखि नेपाली चियाले भारत निर्यातमा अवरोध झेल्दै आएको छ। अहिले भारतले कड़ा गुणस्तर व्यवस्थालाई खुकुलो बनाउँदै जोखिममा आधारित परीक्षण प्रणाली लागू गरेपछि निर्यात सहज हुने देखिएको सरकारवाला निकायले बताएका छन्। भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले नेपालबाट आयात हुने चियाका सबै कन्टेनरको अनिवार्य परीक्षण गर्ने व्यवस्था हटाएर अब 20% मात्रै नमूना परीक्षण गर्ने निर्णय गरेको हो। भारतको वाणिज्य सचिवको अध्यक्षतामा जुन 16 बसेको बैठकले गरेको निर्णय अनुसार अब सबै कन्टेनरबाट चिया झिकेर गुणस्तर परीक्षण गर्नुपर्ने छैन। नयाँ व्यवस्था अनुसार भारतका सबै भन्सार नाकामा जोखिममा आधारित परीक्षण लागू हुनेछ। यो व्यवस्थाले अधिकांश चिया खेपलाई छिटो भन्सार जाँच प्रक्रिया पूरा गर्न सहज बनाउने अपेक्षा गरिएको छ। यसअघि वैशाख 18 गतेदेखि नेपालबाट भारत निर्यात हुने प्रत्येक ट्रकको चियाको नमूना परीक्षण अनिवार्य गरिएको थियो। परीक्षणका लागि नमूना कोलकाता पठाउनुपर्ने र प्रतिवेदन आउन कम्तीमा दुई सातासम्म लाग्ने भएकाले निर्यात प्रक्रिया लगभग ठप्प बनेको थियो। प्रतिवेदन प्रतिकूल आए सम्पूर्ण खेप नष्ट गरिने जोखिम समेत रहेकाले भारतीय आयातकर्ताले नेपाली चिया खरिद गर्न छोडेका थिए। यसको प्रत्यक्ष असर नेपालका चिया उद्योगमा परेको थियो। अब भने चियाको कन्टेनर नेपालमै छाडेर नमूना भारतीय प्रयोगशालामा पठाउन सकिने सुविधा समेत थप भएकाले खेर जाने समस्या नरहने व्यवसायीहरूको भनाई छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लैंगिक तथा यौनिक अल्पसंख्यक प्रति सरकारको बुझाइ सकारात्मक नभएको गुनासो,
3: बाँकीको कुरामा दक्ष भएर जानुभयो तर एउटा समुदायको इस्यू के हो, मुद्दा के हो भनेर चाहिँ त्यसरी बुझेर गएको अवस्था चाहिँ छैन। यो मात्रै कम्युनिटीको कुरा होइन, दलितको कुरालाई लिएर हेर्नुहोस्, अपाङ्गता भएका व्यक्तिका कुरालाई लिएर हेर्नुहोस्। होइन
0: 8,200 रोपनी सरकारी जग्गा अतिक्रमणमा आगामी वर्ष 3 अर्बको सवारी साधन किन्दै सरकार, लगानी बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली अन्यलमा, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
6: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
8: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा आगामी वर्ष 3 अर्बका गाड़ी किन्दै सरकार शीर्षकमा खबर प्रकाशित छ। यसलाई कृष्ण रिजालले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 3 अर्ब रूपियाँ बराबरको सवारी साधन खरिद गर्ने तयारी गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षमा सेना, प्रहरी, सर्वोच्च अदालत र अन्य निकायका लागि सवारी साधन खरिद शीर्षकमा 2,93,35,00,00,000 रूपियाँ बजेट विनियोजन गर्नुभएको छ। उत्पादन क्षेत्रको खर्च कटौती तथा मितव्ययता उद्घोष गरेको सरकारले सवारी साधन खरिदमा भने मनग्ञ बजेट विनियोजन गरेको हो। चालू आर्थिक वर्ष 2082-83 समेत सरकारले सवारी साधन खरिदमा 2,99,69,00,000 रूपियाँ खर्च हुने संशोधित अनुमान गरेको थियो। तथा आर्थिक वर्ष 2081-82 भने सरकारले यस शीर्षकमा 72,15,00,000 खर्च गरेको थियो। गत भदौमा भएको जेएनजी विद्रोहका क्रममा 4,500 गाड़ीमा पूर्ण क्षति पुगेको थियो। तर चालू आर्थिक वर्षमै सरकारले शुरूको विनियोजनको तुलनामा 43,01,00,000 रूपियाँ भन्दा बढ़ी मूल्य बराबरका सवारी साधन खरिद हुने संशोधित अनुमान गरिसकेको छ। सुकुम्बासीलाई राहत र निर्वाह भत्ता समेत नदी होल्डिङ सेन्टरबाट निकाल्न हतार शीर्षकमा अर्को खबर प्रकाशित छ। सुकुम्बासीलाई सरकारले गत मंगलबार नै उर्दी गरेको थियो। 5 दिनभित्र होल्डिङ सेन्टर छानु अन्यत्र आफै व्यवस्था गरेर बस्नु तर त्यसअघि नै मन्त्री परिषदले निर्णय गरेर दिने भनेको एकमुष्ट 25,000 र मासिक 15,000 नदी सरकारको यस्तो अल्टिमेटम जारी भएको थियो। त्यस्तै लगानी बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली अन्यलमा शीर्षकमा भित्रपृष्ठमा खबर प्रकाशित छ। भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राव जीएमआरले 900 मेगावटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाका लागि पेश गरेको वित्तीय व्यवस्थापन सम्झौता 1.5 वर्ष हुँदा पनि लगानी बोर्डबाट स्वीकृत भएको छैन। त्यस्तै 25 वर्षदेखिका वैदेशिक रोजगार ठगीका फाइल डिजिटलाइज गरिँदै शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारले 25 वर्ष अघि देखिएका वैदेशिक रोजगार ठगीका फाइललाई डिजिटलाइज गर्न शुरू गरेको छ। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ठगी सम्बन्धी हजारौं मुद्दा तथा अनुसन्धान फाइल खोजी व्यवस्थापन र डिजिटलाइज गर्ने कार्य अघि बढ़ाएको हो। पुराना फाइलहरूको स्क्यानिङ गरी डिजिटल प्रतिलिपि तयार गर्ने कार्य समेत तीव्र रूपमा अघि बढ़ाइएको विभागले जनाएको हो।
0: अन्नपूर्ण पोस्ट दैनिकमा आज राष्ट्रिय धान दिवस, न मल न सिंचाई, 15% मात्रै रोपाई शीर्षकमा बुटवलबाट केशरराज छेत्री, महोत्तरीबाट राजकरण महतो र वीरेन्द्रनगर सुर्खेतबाट विष्णु प्रसाद नेउपानेले लेख्नु भएको खबर छापिएको छ। प्रदेशगत रोपाईको अवस्था पनि व्याख्या विश्लेषण गरिएको छ। कांग्रेसमा क्रियाशील सदस्यता झन पेचिलो, देउवा पक्ष असन्तुष्ट शीर्षकमा राधा खनालले लेख्नु भएको खबर पनि छापिएको छ। अनि त्यसै गरी नागरिक दैनिकले छापिएको खबरमा मनसून जन्य जोखिममा सवा 2 लाख शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मनसून जन्य विपदबाट 51,000 घर दूरीका 2,26,000 मानिस प्रभावित हुन सक्ने अनुमान सहित पूर्व तयारी व्यवस्थापन प्रभावकारी बनाउन थालेको उल्लेख गरिएको छ। विपद व्यवस्थापनमा सुपको व्यवस्था शीर्षकमा दिलबहादुर छन्त्यालले लेख्नु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले हरेक वर्ष वर्षायाममा बाढ़ी, डुबान र पहिरोले ठूलो जनधनको क्षति हुने गरे पनि यस प्रदेशमा मनसून अझै भित्रिसकेको छैन र सरकारको पर्याप्त ध्यान पुग्न नसकेको उल्लेख गरिएको छ। नीतिगत विचलनदेखि कटघरासम्म अर्थमन्त्रीहरू शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर देशभर 26 लाख किसान सूचीकृत भएको बारेमा लेखिएको छ। मेसिनले धान रोपेर 23 धान दिवस मनाइँदै शीर्षकमा वसन्त ढुंगानाले चितवनबाट लेख्नु भएको छ भने रोपाई महोत्सवमा विदेशीको रमझम शीर्षकमा पोखराबाट लेखिएको खबर पनि छापिएको छ। विद्यार्थीलाई अध्ययन भिसामा संगठित रूपमै नक्कली कागजात बनाएर विदेशी विद्यार्थीलाई अध्ययन भिसा शीर्षकमा टेकराज थामीले लेख्नु भएको छ। नयाँ पत्रिका दैनिकमा कृत्यमा संलग्न पीएचडी डाक्टर शुक्ला 28 जेठमा पक्राउ परे, अनुसन्धानका क्रममा एक चिनिया नागरिक पनि नियन्त्रणमा छन्। नेपाली कलेज अध्ययन गरेको नक्कली कागजात तयार गरी विदेशी विद्यार्थीलाई अध्ययन भिसा दिलाउन भूमिका खेल्ने धन्दामा डाक्टर सुबोध शुक्ला संगठित रूपमै संलग्न रहेको खुलेको छ। उनलाई अध्यागमन विभागले गत 28 जेठमा पक्राउ गरेको थियो। घटनाको अनुसन्धान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गर्दै आएको छ। कान्तिपुर दैनिकमा विपक्षी वामपन्थी दल अहंकारले अलग, संकटपछि सहकार्यको खोजी शीर्षकमा गंगा विसीले लेख्नु भएको खबर छ। रासोपा नेतृत्वको सरकारले अघिल्ला सरकारका निर्णय खोतल्न थालिरहेकै बेला एमाले र नेकपाका शीर्ष नेता सहकार्यको बिन्दु खोज्न थालेका छन्। संसद र सड़कमा सहकार्य गरेर सरकारका कदम विरूद्ध मोर्चाबन्दी गर्ने उद्देश्यसहित दुवै दलले गृह कार्य गरिरहेका हुन्। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा संगठन गठबन्धन गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा अनौपचारिक सहमति भइसकेको नेताहरूको भनाई छ। रासोपा सरकारले विभिन्न कसूरमा कनेक्सन अर्थात जोडिएका व्यक्तिहरूको पहिलाउन पुराना दलका शीर्ष नेताहरूमाथि अनुसन्धान र पक्राउ गर्न थालेपछि पनि ओली र दाहाल सहकार्यमा अग्रसर भएको केही व्यक्तिहरूले बताउने गरेका छन्। रासोपामा 18 वर्ष मुनिका 35,000 सदस्य, कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर छापिएको छ। गर्मीबाट बचाउन धानलाई बिहानै बिउझाइँदै शीर्षकमा उपेन्द्र राज पाण्डेले लेख्नु भएको खबर छापिएको छ। हामी त गर्मीबाट बच्न एसी जडित कोठामा बस्न सक्छौं तर धानले खेतमै गर्मी खप्नुपर्छ। ईएमएफ 3 को मदतले धान पनि बिहानै बिउझिएर गर्मीबाट बच्न सक्छ। कहिलेकाहीँ चराचुरुङ्गी मात्र होइन बालीका लागि पनि सबेरै उठ्नु लाभदायक हुने उल्लेख गरिएको छ। भित्री पन्नामा बिजुलीका असरल पोलले सड़क विस्तारमा अवरोध शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छ। बिजुलीका पोल सार्न ढिलाइबारे सड़क आयोजना भन्छ, प्राधिकरणले सारे दिएन, प्राधिकरण भन्छ सड़कले पोल राख्न साइट नै दिएन, आरोप प्रत्यारोप वर्षौंदेखि चलिरहेको छ। मेट्रो रेलको डीपीआर सम्बन्धी सूचना रद्द भएको बारेमा विमल खतिवडाले नै लेख्नु भएको खबर छापिएको छ। गोर्खापत्र दैनिकमा 8,200 रोपनी सरकारी जग्गा हडपेको तथ्य शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको छ। देशभरि हिनामिना वा अतिक्रमण भएका सरकारी सार्वजनिक र गोठी जग्गाको सत्य तथ्य विवरण पत्ता लगाउने उद्देश्यले गठन गरिएको सरकारी सार्वजनिक र गोठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 को प्रतिवेदन कार्यान्वयन नभई ओझेलमा पर्दै आएको छ। विशेष अदालतका पूर्व अध्यक्ष मोहन रमन भट्टराईको अध्यक्षतामा गठित यस आयोगले देशका विभिन्न जिल्लामा करिब 8,200 रोपनी सरकारी सार्वजनिक र गुठी जग्गा व्यक्तिले हडपेको तथ्यसहित तत्कालीन सरकारलाई प्रतिवेदन बुझाएको थियो, तर भूमाफिया तथा राजनैतिक दबावका कारण उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन नसकेको साथै त्यसको कार्यान्वयन समेत हुन नसकेको उल्लेख छ। शैक्षिक परामर्श व्यवसायमा कडाई शीर्षकमा सूर्यप्रसाद पाण्डे लेख्नुहुन्छ, उच्च शिक्षाका लागि विदेश जान चाहनेलाई परामर्श दिँदै आएको शैक्षिक परामर्श व्यवसायमा सरकारले कडाई गर्न थालेको छ। परामर्शका नाममा विद्यार्थीलाई झुटो आश्वासन दिएर पठाउने र विदेश गएपछि विद्यार्थी अलपत्र परेका घटना बढ़न थालेपछि सरकारले सक्रियता बढ़ाएको हो। मन्त्रालयमा परामर्श व्यवसायीको फन्दामा परेर ठगिएको भन्दै विद्यार्थी तथा अभिभावकबाट दैनिक जसो उजुरी आउन थालेका छन्। हिलामे देखिन्छ स्वनिर्भरताको सपना शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। नेपालीको भान्सामा कोदो मकै गहुँका परिकार भन्दा चामलको भातको महत्व आज पनि उत्तिकै छ। बिहान बेलुका भात खाएर खाना नै नखाएको अनुभूति गर्ने नेपाली समाजमा धान केवल बाली होइन जीवनशैलीको हिस्सा रहेको तर्फ भन्न थालेका छन्। भित्री पन्नामा नेपाली चिया दोहोरो मारमा लुपार किरा नियन्त्रण गर्न माग शीर्षकमा विराटनगरबाट लेख्नु भएको खबर छ भने लौका काउली र आलुमा अत्यधिक विषादी शीर्षकमा अर्को खबर छ। काठमाण्डु कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएका लौका काउली र आलुमा अत्यधिक विषादीको मात्रा फेला परेको छ। केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईमा ती तरकारीको नमूना परीक्षण गर्दा अत्यधिक विषादीको मात्रा फेला परेको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार परीक्षण गरिएका 12 नमूना मध्ये 3 नमूनामा विषादीको मात्रा विसर्जन गर्नुपर्ने तहमा जनाइएको छ।
9: साझा खबरमा अब विदेशका खबर। युरोपमा अत्यधिक गर्मीका कारण एक सातामै 1,300 बढ़ीको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। डब्ल्यूएचओका महानिर्देशकले सामाजिक सञ्जालमा जून 21 यता युरोपभर उच्च तापक्रमसँग सम्बन्धित 1,300 बढ़ीको मृत्यु भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले उच्च सतर्कता अपनाउन आग्रह समेत गर्नुभयो। युरोपमा गर्मीका कारण हुने स्वास्थ्य समस्या जटिल बन्दै गएको छ। यसैबीच युरोपका अधिकांश घर कार्यालय तथा विद्यालय यति उच्च तापक्रम सहन सक्ने गरी निर्माण नगरिएकाले पनि नागरिकहरूले थप जोखिममा झेल्नु परेको विश्व स्वास्थ्य संगठनले विश्लेषण गरेको छ। हिजो जर्मनी पोल्याण्ड र चेक गणतन्त्रमा समेत नयाँ तापक्रम रेकर्ड भएको छ। फ्रान्सको राष्ट्रिय स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबारदेखि हिजोसम्ममा देशभर अपेक्षा भन्दा करिब 1,000 बढ़ी मानिसको मृत्यु भएको जनाइएको छ। मृत्यु हुने मध्ये अधिकांश 65 वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन्। स्वास्थ्य अधिकारीहरूका अनुसार घरमै मृत्यु हुनेको संख्या करिब 40% बढ़ेको छ। वृद्ध बिर्दा दीर्घ रोगी तथा कमजोर स्वास्थ्य भएका व्यक्तिहरू गर्मीका कारण निकै नै प्रभावित बनेका छन्। हर्मुज जलमार्ग नियन्त्रणलाई लिएर बढ़दो विवादले इरान र अमेरिका बीच युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रभावित हुने संकेत गरेको छ। पछिल्ला 3 दिन यता हर्मुज हुँदै यात्रा गरिरहेका 2 जहाजमाथि इरानले आक्रमण गरेपछि अमेरिका र इरानले एकअर्कामाथि सैन्य कार्यवाही गरेका छन्। इरानले हर्मुजबाट आवाजात गर्ने जहाजहरूले आफ्नो अनुमति लिएर तोकिएको समुद्री मार्ग प्रयोग गर्नुपर्ने अडान राख्दै आएको छ, तर पछिल्लो समय धेरै जहाजहरूले ओमनको तटसँग रहेको वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन्, जसले जलमार्गमाथिको इरानको प्रभाव कमजोर पार्न सक्ने विश्लेषण गरिएको छ। र इराक र इरान बीच द्विपक्षीय सम्बन्ध त्रिदेशीय क्षेत्रीय सुरक्षा तथा साझा चासोका विषयमा छलफल भएको छ। इराकको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा छलफलका क्रममा दुई छिमेकी मुलुकहरू बीच ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समन्वय र छलफल भएको बताइएको हो।
0: साझा खबरमा अब खेल खबर। अर्जेन्टिनी कप्तान लियोनल मेसी विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो फुटबलर बन्नुभएको छ। अर्जेन्टिनाले जोर्डनलाई 3-1 हराउँदा दोस्रो हाफपछि मैदान छिरेका मेसीले उत्कृष्ट फ्री किक गोल गर्नुभएको थियो। उहाँले सन् 2022 कतार विश्वकपमा चार तथा जारी प्रतियोगिताको समूह चरणका सबै तीन खेलमा गोल गर्नुभएको छ। मेसीले 80 मिनटमा आकर्षक गोल गर्नुभयो। यसै गरी अल्जेरिया र अस्ट्रिया बीचको खेल रोमाञ्चक 3-3 गोलको बराबरीमा सकिएको छ। फिफा विश्वकप अन्तर्गत क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। लस एन्जल्स रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई 1-0 पराजित गर्दै क्यानाडा प्री क्वार्टर फाइनल अर्थात अन्तिम 16 प्रवेश गरेको हो। खेलको 90 मिनटमा कुनै पनि गोल नभएको अवस्थामा दोस्रो हाफको इन्जुरी समयमा स्टेफेनले गोल गर्दै क्यानाडालाई पहिलो पटक प्री क्वार्टर फाइनलमा पुर्याउनु भएको हो। खेलभर बल पोजिशनमा दक्षिण अफ्रिका अघि रहे पनि गोल भन्ने गर्न सकेन। आजै बेलुका ब्राजिल र जापान बीच पनि खेल हुँदैछ। भोलि भने जर्मनी र पाराग्वे, त्यसै गरी मोरक्को र नेदरल्याण्डस अनि नर्वे र आइबोरी कोस्टको बीचमा प्रतियोगितामा खेल हुनेछ।
1: लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारको बहस र राजनीतिक अभिमुखीकरणको आवश्यकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100447 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब लैंगिक तथा यौनिक अल्पसंख्यकको पहिचान र अधिकार। सरकारको तथ्याङ्क अनुसार लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको कुल जनसंख्या 3000 हाराहारीमा छ, तर यो संख्या खुलेर सार्वजनिक भएको मात्र हो भनी बुझाई यसमा लागेका अभियन्ताको छ। लैंगिक तथा यौनिक अल्पसंख्यकको पहिचान र नेतृत्वमा पुग्नका लागि गरिएका राजनैतिक अभिमुखीकरणको महत्वका बारेमा हामीले निलहिरा समाजका कार्यक्रम व्यवस्थापक पर्षद चौधरीसँग कुराकानी गरेका छौं।
3: एलजीबीटीआईको समुदायका व्यक्तिहरूलाई चाहिँ मेन्टी भनेर उहाँले चाहिँ ट्रेनी उहाँलाई चाहिँ सिकाउनुहुन्छ। हामीले चाहिँ त्यो कक्षा सञ्चालन गर्छौँ महिनामा एकचोटि। कसरी चाहिँ पोलिटिकलमा आबद्ध हुन सक्छौँ राजनीतिमा, होइन, भोटिङ राइट्स भनेको के हो, निर्वाचन आयोगले के बोल्छ, होइन, विधानमा संविधानमा कहाँनिर यो कुराले बोल्छ भन्ने कुराहरू चाहिँ हाम्रो समुदायका साथीले कुरा उठाउनुहुन्छ र त्यही अनुसारको चाहिँ मेन्टरले चाहिँ कोच गर्नुहुन्छ। 84 चुनाव जुन आउँदैछ प्रोभिन्सियल लोकल लेभलको, त्यो चुनावमा चाहिँ कोही न कोही उठुन् भन्ने चाहिँ हाम्रो उद्देश्य हो।
0: तपाईँले जुन भन्नुभयो नि मधेस र ब्राह्मण क्षेत्रीय समुदायमा अझै पनि लैंगिक यौनिक अल्पसंख्यकको पहिचान अथवा उनीहरूको त्यो अस्तित्वलाई राम्रोसँग स्वीकार गरिराखेको छैन भनेर भन्नुभयो, त्यसमा अलि बढी कार्यक्रमहरू तपाईँहरूले त्यो चलाइराख्नु परेको अथवा चलाउने विचार गर्नुभएको केही छ कि छैन?
3: ठ्याक्कै यो ब्राह्मण क्षेत्री मधेसी समुदायलाई मात्रै त होइन, होइन, ओभरअलमा चाहिँ समग्र रूपमा निरीहा समाजले चाहिँ सबैले बुझुन्, सबैले सबैलाई चाहिँ आन्तरिक भित्री रूपमा मनन होस् भन्नका लागि चाहिँ विभिन्न प्रोभिन्समा विभिन्न लेभलको कन्सल्टेशनहरू गर्छ। हाम्रो यो संघीय स्तरमा संघीय सांसदज्यूहरूलाई लिएर विभिन्न प्रोग्रामहरू चलाउँछ भने प्रोभिन्स लेभलमा चाहिँ प्रोभिन्सियल लेभलको कन्सल्टेसन चल्छ। त्यो कन्सल्टेसन चलिरहँदाखेरिमा चाहिँ हामीले तथ्याङ्क त भन्दैनौँ, आम नागरिकले बुझ्नुपर्ने कुरा, बेसिक कुराहरू बुझ्नुपर्छ भनेर चाहिँ त्यो म्यासेजहरू दिइन्छ। बुझ्नुहुन्छ जस्तो लाग्छ, तर एउटा मान्छेमा वैचारिकताको भावना पनि हो जस्तो मलाई लाग्छ। र ब्राह्मण क्षेत्रीमा त्यति ओपन अप भएर नआउनु, इन्भिजिबल भएर पछाडि ब्याकवर्डमा रहनु भनेको चाहिँ उहाँहरूलाई परिवारले नै स्वीकारेको छैन।
0: निलिरा समाजका कार्यक्रम व्यवस्थापक पर्षद चौधरीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: चार अध्यादेश दुवै सदनबाट स्वीकृत, चारवटाको म्याद 25 असारसम्म। भोलि र पर्सी देशभर एकसाथ पानी पर्ने पूर्वानुमान, सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध।
0: 8200 रोपनी सरकारी जग्गा अतिक्रमणमा आगामी वर्ष 3 अर्बको सवारी साधन किन्दै सरकार, लगानी बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली अन्यलमा।
1: लैंगिक तथा यौनिक अल्पसंख्यक अझै अस्तित्वको लड़ाईमा शैक्षिक परामर्श व्यवसायमा कड़ाई, 25 वर्षदेखिका वैदेशिक रोजगार ठगीका फाइल डिजिटलाइजेशन गरिँदै।
0: अत्यधिक गर्मीका कारण युरोपमा एक सातामै 1300 भन्दा बढ़ीको मृत्यु, उच्च सतर्कता अप्नाउन विश्व स्वास्थ्य संगठनको आग्रह, इरान र अमेरिका बीच पुनः युद्धको संकेत।
9: र विश्वकपमा क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश, दक्षिण अफ्रिका 1-0 पराजित, आज बेलुका ब्राजिल र जापान भिड्ने, भोलि 3 खेल।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा चचक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ राष्ट्रपाको महाधिवेशनको बेला। महाधिवेशनको समयमा उपस्थित सम्पूर्ण अतिथिहरूलाई त्यहाँका उपस्थित नेताहरूले घण्टी बजाउन लगाएकोमा कतिपय विषय क्षेत्रमा आरोप प्रत्यारोप र आलोचना पनि भइराखेको छ र नेपाली कांग्रेसका सभापति थापा पनि त्यहाँ उपस्थित हुनुभएको थियो र यहाँ व्यङ्ग्य गर्न खोजिएको छ थापाको पछिल्ला अभिव्यक्तिहरूतर्फ। यहाँ गगन थापा जस्ता देखिने व्यक्तिको हातमा घण्टी छ र पछाडिपट्टि लेखिएको छ प्रथम महाधिवेशन, माथि यस्तो लेखिएको छ, केटाहरूले पार्टी इतिहास भनेर त नेताको जीवनी नै देखाइदिए त।
11: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
12: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
13: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
14: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
15: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
13: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
15: आफ्नै कम्पाउण्ड भएको,
13: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
14: सस्तोमा होइन राम्रो सिकाउँछौ।
13: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट 20,000 दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै, सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।
16: तपाईँ सुन्दै हुनुहुन्छ 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली बेगुचार सिंगटी लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी अत्यन्त जरूरी सूचना। मिश्र नगरपालिकामा नगर क्षेत्रभित्र रहेका घरपालुवा कुकुर बिरालो तथा सामुदायिक कुकुरहरूमा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन हुन गइरहेकाले आफ्नो घरमा पालिएका कुकुर बिरालो तथा घर वरपर रहेका सामुदायिक कुकुरहरूलाई खोप लगाउन सम्बन्धित वडा कार्यालय तथा तोकिएको खोप केन्द्रमा ल्याई खोप लगाई कुकुरको टोकाईबाट लाग्न सक्ने प्राणघातक रेबिज रोगबाट बच्न र बचाउन सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रसारण गरिएको छ। कार्यक्रम हुने मिति र स्थान 2083 साल असार 11 गते वडा नम्बर 1 वडा कार्यालय लामनागी,
1: असार 12 गते वडा नम्बर 2 पाखलती बजार दिलढुङ्गा,
0: असार 13 गते वडा नम्बर 3 र 4 नगरपालिका कार्यालय, 4 नम्बर वडा कार्यालय नगरपालिका कार्यालय, 4 नम्बर वडा कार्यालय,
1: असार 14 गते वडा नम्बर 5 वडा कार्यालय बिसुनटोल तामाकोसी किराती छाप,
0: असार 15 गते वडा नम्बर 6 वडा कार्यालय,
1: असार 16 गते वडा नम्बर 7 वडा कार्यालय कुटी डाँडा,
0: असार 17 गते वडा नम्बर 8 वडा कार्यालय,
1: असार 18 गते वडा नम्बर 9 वडा कार्यालय दारे गौडा र खरीढुङ्गा।
0: थप जानकारीका लागि हिमेश्वर नगरपालिका पशु सेवा शाखा फोन नम्बर 9851 48202

0: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेशु नगरपालिका नगर कार्यपालिका को कार्यालय चरीकोट दोलखा।
1: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बस सेवा कार्यालय दोलखाको सूचना।
1: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक कृषक व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
0: हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परी प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
1: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
0: पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
1: एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने।
0: प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
1: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुटबाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुटबाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने।
0: खोर भित्र प्रवेश गर्दा छुट्टे बुट र एप्रोन प्रयोग गर्ने।
1: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
0: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
1: मरेका पंक्षीलाई यथा सके छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
0: पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
1: पंक्षी तथा पंक्षी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
0: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
1: अकस्मात धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
2: मनोरञ्जन साहित्य र कला, संस्कृति पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइदे। पालिका र ओडाको सिमाना हेरफेरका लागि नयाँ मापदण्ड जारी। कागका कारण बर्डफ्लू संक्रमण फैलिएको निष्कर्ष। जेएनजी आन्दोलन पछि पहिलो पटक चार पूर्व प्रधानमन्त्री एउटै मञ्चमा। कम्युनिष्ट एकतामा जोड। बनेपाको एक पसलमा नक्कली औषधि भेटिएपछि अनुगमनमा तीव्रता। र सह आयोजक क्यानाडा फिफा विश्वकपको प्री क्वार्टर फाइनल प्रवेश।
1: तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 57 22।
0: अब समाचार विस्तारमा। प्रत्येक वर्ष असार 15 मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। कामको सटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाने प्रचलन छ। दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास रहि आएको छ। असार 15 नेपाली समाजमा दही चिउरा खाने पर्वको रूपमा पनि लिइन्छ। खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँदैछन्। 29 मंसिर 2061 मन्त्री स्तरीय निर्णय गरी 15 असार 2062 राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ। यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई हुन सकेको छैन। कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौजात रहेको जनाएको छ। सरकारले गाउँपालिका, नगरपालिका र ओडाहरूको संख्या तथा सिमाना हेरफेर र नगरपालिकाहरूको वर्गीकरण पुनरावलोकन गर्ने कार्यलाई व्यवस्थित एवं वैज्ञानिक बनाउन भन्दै नयाँ मापदण्ड जारी गरेको छ। विगतमा राजनीतिक दबाव वा मनलाग्दी निर्णयका आधारमा सिमाना हेरफेर हुँदै आएकोमा नयाँ मापदण्ड लागू भएसँगै प्राविधिक अध्ययन, निश्चित भौगोलिक तथा जनसांख्यिक मापदण्ड र कड़ा कानूनी कार्यवाही कानूनी प्रक्रिया पूरा गरेर मात्रै सीमा हेरफेर गर्न पाइनेछ। अब गाउँपालिका वा नगरपालिकाको संख्या र सिमाना हेरफेर गर्दा वा तीनलाई आपसमा गाँव्दा त्यहाँको जनसंख्या, भूगोल, प्रशासनिक सहजता, भौतिक पूर्वाधार र आर्थिक क्षमताको अनिवार्य विश्लेषण गरिनेछ। ओडाको भूगोल जोड़िएको हुनुपर्ने र एउटा ओडाको भूभाग अर्को ओडाले बीचमा काटेको वा आउजाउ गर्न नसकिने गरी दुर्गम हुन नहुने पनि नियम बनाइएको छ। सिमाना हेरफेर गर्दा वा पालिका गाविदा जिल्ला वा प्रदेशको सिमाना काटिन नहुने र एउटै जिल्ला र प्रदेशभित्र मात्र यो काम गर्न सकिने व्यवस्था छ। यसका साथै ओडाहरूबीच जनसंख्या र भूगोलको हिसाबले सरकार समानता कायम गर्नुपर्ने र ओडाको केन्द्र तोक्दा एकीकृत सेवा केन्द्रको रूपमा पाएक पर्ने ठाउँमा तोक्नुपर्नेछ। कुनै गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्नु परेमा वा दुई भन्दा बढ़ी पालिकाहरू आपसमा गाभिएर नयाँ नगरपालिका बन्न चाहेमा ऐनमा तोकिएका न्यूनतम जनसंख्या वार्षिक आन्तरिक आय र भौतिक पूर्वाधार सम्बन्धी सबै शर्तहरू पूर्ण रूपमा पूरा भएको हुनुपर्नेछ। अब जिल्ला तहमा एउटा प्राविधिक समितिले अनिवार्य रूपमा स्थलगत अध्ययन गर्नुपर्ने व्यवस्था गरिएको छ। समितिले स्थलगत निरीक्षण र तत्नक्साङ्कन तथा अध्ययन पूरा गरी सम्बन्धित स्थानीय तहमा प्रतिवेदन बुझाएपछि गाउँ सभा वा नगरसभाको बैठक बसेर सिमाना वा ओडा फेर्ने प्रस्तावलाई सभामा तत्काल कायम गर्ने सदस्य संख्याको दुई तिहाई बहुमतले पारित गर्नुपर्नेछ। तर दुई पालिका आपसमा गाभिने निर्णय हो भने सभाको साधारण बहुमत भए पुग्ने छूट दिइएको छ। पछिल्लो समय काठमाडौँ उपत्यका र काभ्रे पलाञ्चोकमा बर्डफ्लूको संक्रमण तीव्र रूपमा फैलिरहँदा मुख्य कारक कागलाई मानिएको छ। काठमाडौँ उपत्यकामा बर्डफ्लूको संक्रमण तीव्र गतिमा फैलिनुमा काग मुख्य स्तम्भक बनेको पशु सेवा विभागको निष्कर्ष छ। वरिष्ठ पशु चिकित्सक डाक्टर उपाध्यायका अनुसार फ्याँकिएका संक्रमित कुखुराको सिनो खाएका काग उडेर अन्यत्र पुग्दा भाइरस विस्तार गरिरहेका छन्। उनका अनुसार संक्रमित कुखुराको मासु खाएका काग उडेर नयाँ ठाउँमा पुग्ने र त्यहाँ गएर अन्य पंक्षीको सम्पर्कमा पुग्ने भएकाले सुस्थ कुखुरा तथा पंक्षीमा तत्काल रोग सर्ने गरेको छ। उपत्यकाका काठमाडौँ ललितपुर भक्तपुर र काभ्रे पलाञ्चोकमा दिनहुँ संक्रमण भेटिएको पशु सेवा विभागले जानकारी दिएको छ। विभागका अनुसार 10 असारसम्म यी चार जिल्लाका 40 स्थानमा बर्ड फ्लूको संक्रमण पुष्टि भएकोमा बिहिबार शुक्रबार र शनिबार थप तीन दिनमा अरू 17 स्थानमा संक्रमण देखिएको छ। हाल यी चार जिल्लाका 57 स्थानमा बर्ड फ्लू देखिसकेको विभागले जनाएको छ। विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार बर्ड फ्लूबाट भक्तपुर सबैभन्दा बढ़ी प्रभावित भएको छ। भक्तपुरका मात्रै 25 स्थानमा संक्रमण पुष्टि भएको छ। उपत्यका बाहिर काभ्रे पलाञ्चोकको पनौती र बनेपाका पाँचवटा व्यावसायिक फार्महरूमा पनि संक्रमण पुष्टि भएको विभागले जनाएको छ। विभागका अनुसार चार चैत यता 11 जिल्लामा संक्रमण फैलिएको छ। हामीसँग चाहिँ समाचार बाँकी नै छन्। तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
2: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो भूछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिंग गर्दा अनिवार्य रूपमा गौरी शंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौ, आफू पनि बचौ अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरी शंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
0: तपाई यतिखेर हाम्रो रेडियो र जीरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन 21 निर्वाचनको मत परिणामकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताएकी छन्। मदन भण्डारी फाउण्डेशनले मदन भण्डारी जन्म जयन्तीको अवसरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट आन्दोलनलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताएकी हुन्। यद्यपि बदलिदो जनआकांक्षा र राष्ट्रिय आवश्यकता अनुरूप नीति, नेतृत्व, संगठन र कार्यशैलीमा अपेक्षित सृजनशीलता र रूपान्तरण ल्याउन नसक्दा जनविश्वासमा कमी आएको यथार्थलाई गम्भीरताका साथ आत्मसात गर्न आवश्यक रहेको उनको भनाइ छ। उनले नेपालका लागि प्रत्यक्ष कार्यकारीको परिकल्पना उपयुक्त नभएको पनि बताइन्। कार्यक्रममा चार पूर्व प्रधानमन्त्रीहरू एउटै मञ्चमा देखिएका थिए। जेएनजी आन्दोलनपछि पहिलो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह संयोजक माधव नेपाल र नेता झलनाथ खनाल एउटै मञ्चमा देखिएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीले लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताएका छन्। उनले अहिले समाजवाद निर्माण गर्ने भन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको टिप्पणी गरेका छन्। प्रतिक्रियावादीहरूको चलखेल भइरहेको भन्दै उनले प्रतिगमनको पराजयका लागि वामपन्थी शक्ति मात्रै नभई लोकतान्त्रिक शक्तिहरू नै एक हुनुको विकल्प नभएको तर्क गरेका छन्। ओलीले लोकतन्त्रलाई सिद्ध्याउने गरी 23 र 24 भदौमा प्रतिगामी षड्यन्त्र भएको बताएका छन्। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरूबीच तत्काल सहकारी नभए देश दुर्घटनामा पर्ने बताएका छन्। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयको विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले तत्काल सहकारी थालिहाल्नुपर्नेमा जोड़ दिएका हुन्। सहकारीमा ढिलाइ गरेको खण्डमा देशमा भयानक दुर्घटना हुने उनको चेतावनी छ। प्रचण्डले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने बताएका छन्। बजारमा नक्कली औषधि फेला परेपछि अनुगमनलाई तीव्र पारिएको छ। बजारमा सेरोफ्लो रोटोक्याप्स नामक नक्कली औषधि फेला परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बजार अनुगमनलाई तीव्र बनाएको हो। औषधि व्यवस्था विभागका अनुसार विभिन्न औषधि पसलमा गरिएको अनुगमनका क्रममा महाराजगंज क्षेत्रमा 15 वीर अस्पताल तथा चावहिल आसपास 18, पाटन तथा जावलाखेल क्षेत्रमा 11, बस पार्क बालाजु क्षेत्रमा 14 र बनेपामा 8 गरी जम्मा 66 फार्मेसीको अनुगमन निरीक्षण गरिएको छ। अनुगमनका क्रममा बनेपा स्थित एक औषधि पसलमा सेरोफ्लो रोड क्याप्स नामक 21 स्थान नक्कली औषधि बरामद भएको औषधि व्यवसाय विभागले जनाएको छ। विभागका अनुसार सो पसललाई तत्कालका लागि बन्द गरी थप अनुसन्धान अघि बढ़ाइएको छ। रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ। हिजो दिउँसो बागमती नदीमा नुहाउन गएका गढीमाई नगरपालिका एक समनपुर हरैयाका भन्टु राय यादवका 8 वर्षीय छोरा अनिकेश र सोही गाउँका सुरेश यादवका छोरा 8 वर्षीय आदित्यको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी न्याय परीक्षक वसन्त गौतमले जानकारी दिए। नुहाउनका लागि गाउँ नजिकैको बागमती नदीमा गएका दुवै बालकको डुबेर मृत्यु भएको प्रणव गौतमले बताएका छन्।
3: हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै नकआउट चरण अर्थात अन्तिम 32 को सम्पूर्ण खेल तालिका सार्वजनिक भएको छ। सार्वजनिक तालिका अनुसार विश्वकप जितिसकेका र दावेदार केही टोली अन्तिम 16 बाटै बाहिरिने देखिएको छ। प्रस्तुत छ एक रिपोर्ट।
4: समूह चरणका 72 खेल सकिँदा 12 समूहबाट नक आउटमा पुग्ने 32 टीमको टुङ्गो लागेको छ। तालिका अनुसार जून 28 तारीख आइतबार एन्जेलसु स्टेडियममा दक्षिण अफ्रिका र क्यानाडा बीचको खेलबाट नक आउट चरणको शुरूआत हुनेछ। नक आउटको समीकरण अनुसार बलिया राष्ट्रले राउण्ड अफ 32 औसत टीम पाएका छन् भने नक आउटको राउण्ड अफ 16 भने रोचक हुने देखिएको छ। विश्वकप जितिसकेका र दावेदार राष्ट्रहरू राउण्ड अफ 16 विश्वकपबाट बाहिरिने समीकरण देखिएको हो। राउण्ड अफ 32 आफ्ना खेल जिते विश्व विजेता फ्रान्स र जर्मनीको भेट अन्तिम 16 हुनेछ। यहाँबाट यी दुई मध्ये एउटा मात्र टीम क्वार्टर फाइनलमा पुग्नेछन्। आफ्ना खेल जित्दै गए स्पेन र पोर्चुगल पनि अन्तिम 16 भिड्नु पर्ने भएको छ, किनकि 32 पोर्चुगल र क्रोएसिया तथा स्पेन र अस्ट्रेलिया बीच प्रतिस्पर्धा हुनेछ। यस्तोमा स्पेन र पोर्चुगल नक आउट चरणका खेल जित्ने बित्तिकै भिड्ने भएका छन्, जसले एउटा उपाधि दावेदार पोर्चुगल र स्पेन मध्ये एउटा अन्तिम 16 रोकिने पक्का छ। पहिलो पटकको उपाधि दावेदारीमा रहेको पोर्चुगललाई पहिले सुरुमै क्रोएसिया त्यसपछि स्पेनलाई सम्भावित प्रतिस्पर्धी मानिएको छ। जर्मनी, फ्रान्स, स्पेन, पोर्चुगल, नेदरल्याण्ड्स, बेल्जियम, क्रोएसिया र मोरक्को मध्ये एक टोली मात्र फाइनलसम्म पुग्नेछन्। यस्तो हुँदा यी टोली मध्ये एउटा फाइनल पुग्दा मात्र ब्राजिल वा अर्जेन्टिनासँग भेट हुने भएको हो। उपाधि दावेदार टोलीमा खेल जित्दै जाँदा अर्जेन्टिना र ब्राजिलको भेट भने सेमी फाइनलमा पुगेर मात्रै हुन सक्नेछ। अर्कोतिर अर्जेन्टिनालाई अरू टीमको तुलनामा राउण्ड 32 सहज देखिएको छ। पहिलो खेलमा नवप्रवेशी केपो भर्डे अर्जेन्टिनाको प्रतिद्वन्दी हो। विश्वकप जितिसकेका स्पेन र उरुग्वेलाई बराबरीमा रोकेर उसले सनसनी मचाएको छ। यस्तोमा अर्जेन्टिनालाई स्तब्ध बनाउन सक्ने आकलन पनि गरिएका छन्। तर डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना 9 जोड्दै एक खेल नहारी नक आउट चरणमा पुगेको छ। रोनाल्डो पोर्चुगल र मेस्सीको अर्जेन्टिना बीच फाइनलमा मात्र भेट हुने भएको छ। पोर्चुगलले आइतबार बिहान कोलम्बियासँग बराबरी खेलेपछि यी दुई बीच फाइनलमा मात्र भेट हुने समीकरण बनेको हो। ब्राजिल र अर्जेन्टिना सेमी फाइनलमै भिड्ने हुँदा यी दुई टीमको फाइनल नहुने पक्का भएको छ। यस्तोमा ब्राजिल र अर्जेन्टिना मध्ये एक दक्षिण अमेरिकी टोलीमा फाइनलमा पुग्ने सम्भावना बढी छ। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
3: बागमती प्रदेश सरकारले दोलखाको 106 स्थानमा नमूना एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि बजेट विनियोजन गरेको छ। प्रदेश सरकारले प्रदेशका 6 स्थानमा नमूना एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि 7,77,00,000 बजेट तर्जुमा गरेको हो। जस अनुसार दोलखाको सैलुङ, काठमाण्डको दक्षिणकाली, काभ्रेपलाञ्चोकको पनौती, मकवानपुरको हेटौडा र ललितपुरको महालक्ष्मीमा नमूना एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गरिने बागमती प्रदेश सरकारले जनाएको छ। मानव विकास सूचकांकमा पछाडि परेका क्षेत्र लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले बजेटको व्यवस्था गरेको छ। सीमान्तकृत समुदाय माझी, बोटे, चेपाङ, सुरेल, थामीका लागि मुख्यमन्त्री आवास कार्यक्रम मार्फत कम्तीमा 1,000 सुरक्षित आवास निर्माण गर्न 20 करोड़ रूपियाँ विनियोजन गरिएको भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटाले बताएका छन्। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। सउदी अरबको पूर्वी तटमा रहेको रास तनुरामा तेल कम्पनी आरामकाको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा 14 मृत्यु भएको छ। सउदी प्रेस एजेन्सीका अनुसार हिजो भएको दुर्घटनामा विमानमा सवार सबै सउदी नागरिकको मृत्यु भएको हो। दुर्घटनाको कारण अझै स्पष्ट नभएको र अनुसन्धान भइरहेको प्रेस एजेन्सीले जनाएको छ। ईरान युद्धका कारण विश्वको सबैभन्दा ठूलो तेल कम्पनी आरामकोले त्यहाँ चार महिनादेखि काम बन्द गरिएको थियो भने शुक्रबार मात्र राजतनुरा टर्मिनलमा कच्चा तेल लोडिङ पुनः शुरू गरिएको थियो। हाम्रो समाचारमा अब खेलकुदको समाचार। सह आयोजक क्यानाडा फिफा विश्वकप 2026 प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। लस एन्जल्स रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई 1-0 पराजित गर्दै क्यानाडा प्री क्वार्टर फाइनल अर्थात अन्तिम 16 प्रवेश गरेको हो। तेस्रो विश्वकप खेलिरहेको क्यानाडा यसअघि दुई पटक नै समूह चरणबाट बाहिरिएको थियो। क्यानाडासँग पराजित भएसँगै पहिलो पटक दक्षिण अफ्रिकाले प्री क्वार्टर फाइनल पुग्ने अवसर गुमाएको छ। क्यानाडा समूह बीमा दोस्रो भएर नकआउट चरणमा पुग्दा दक्षिण अफ्रिका समूह एबाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो। प्री क्वार्टर फाइनलमा क्यानाडाले अब मोरक्को र नेदरल्याण्ड्सको विजेतासँग खेल्नेछ। सह आयोजक क्यानाडा फिफा विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश गरेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: छोराको उयो पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु बच्चा नभ्याउनु विवाहका लागि भोज भत्याहरू टेन्ट कुर्सी भाँडा कुँडा म्युजिक लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त मान्छे?
7: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकटमा पाइहालिन्छ।
8: हजुरहरूको सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्।
9: हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
10: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383, 98412482383 र कृष्ण श्रेष्ठ 98640020241।
11: रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।

0: त्याच्या कस्त खाल्लं दूध, पाणी मिसाय करायचं आणि तर खा देणं।
1: होइन है पुरा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आउन।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दूध! अबदेखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौ। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, चपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-421-0020।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तैनै बाँडे त त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाको हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: काम हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिएको नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
6: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
5: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
6: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
5: हाम्रा सुविधाहरू 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल। सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने। जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने। पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने। कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
6: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
5: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज तरिकोट चरीघाङ दोलखा 94.1 R2 र 94.1

0: ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
1: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
1: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: फाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
3: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ दुई बाँसबोटे मेलुङ दुई सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ दुई तीन अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
4: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपुर दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश।
6: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
4: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
6: जोर्नी दुखाई, नसाको कमजोरी वा कम्मर दुखेर हैरान हुनुहुन्छ?
4: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
6: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सरीकोट दोलखामा हुनेछ।
4: यहाँ अनुभवी आयुर्वेद चिकित्सकद्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
6: त्यसै गरी जलोका, अग्नि कर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवनशैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
4: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका समयनासम्मका आमाहरूका लागि दुग्ध वर्धक औषधि वितरण सेवा उपलब्ध छ।
6: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सरीकोट दोलखा। फोन नम्बर 0949 421306।

0: धिमेश्वर मंदिर में दर्शन करना आउनु हुने भक्त सन्हरुमा हार्दिक अनुरोध
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मंदिर में फलामको ससाना त्रिशूल ससाना घंटी चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतार को समय में सेतो तुल र बलि पूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समय में सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठीक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी अत्यन्त जरूरी सूचना। रिमिसु नगरपालिकामा नगर क्षेत्रभित्र रहेका घरपालुवा कुकुर बिरालो तथा सामुदायिक कुकुरहरूमा रेबिस रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन हुन गइरहेकाले आफ्नो घरमा पालिएका कुकुर बिरालो तथा घर वरपर रहेका सामुदायिक कुकुरहरूलाई खोप लगाउन सम्बन्धित वडा कार्यालय तथा तोकिएको खोप केन्द्रमा ल्याई खोप लगाई कुकुरको टोकाईबाट लाग्न सक्ने प्राणघातक रेबिस रोगबाट बच्न र बचाउन सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रसारण गरिएको छ। कार्यक्रम हुने मिति र स्थान 2083 साल असार 11 गते वडा नम्बर 1 वडा कार्यालय नामनागी,
1: असार 12 गते वडा नम्बर 2 पाखलती बजार दिलढुङ्गा,
0: असार 13 गते वडा नम्बर 3 र 4 नगरपालिका कार्यालय, 4 नम्बर वडा कार्यालय नगरपालिका कार्यालय, 4 नम्बर वडा कार्यालय,
1: असार 14 गते वडा नम्बर 5 वडा कार्यालय बिस्तुनटोल तामाकोसी किराती साप,
0: असार 15 गते वडा नम्बर 6 वडा कार्यालय,
1: असार 16 गते वडा नम्बर 7 वडा कार्यालय कुटी डाँडा,
0: असार 17 गते वडा नम्बर 8 वडा कार्यालय,
1: असार 18 गते वडा नम्बर 9 वडा कार्यालय दारे गौडा र खरीढुङ्गा।
0: थप जानकारीका लागि हिमेश्वर नगरपालिका पशु सेवा शाखा फोन नम्बर 9851 48202।

0: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्व नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलखा।
1: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: कसको टिभी बोक्नु नि भिटी आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पुग्का होला त होइन
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिएको नि
0: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सितैमा यहाँ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
4: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ
5: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन
4: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32 4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ
5: यहाँ विभिन्न उन्नत जातका धान गहुँ मकै कोदो फापर जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ युरिया डीएपी पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्
4: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725 नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32 4 काभ्रे बगर दोलखा
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: त्या कस्त खाल्लं दूध पाणी मिसाय करायचं आणि त खा देणं।
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।

0: ल ल म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
1: आहा कति मिठो दुध, अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
2: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरिकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
3: बिक्री केन्द्रहरू चरिकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, चपी, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
2: दोलखा दुग्ध उद्योग लिमिटेड, चरिकोट, दोलखा। सम्पर्क 049-421-020।
3: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना। धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
4: 24 घण्टा आकस्मिक सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
4: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
4: 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
4: हार्ट जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
3: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
4: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
3: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
4: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
3: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 049-412-020।
3: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
6: के तपाईँ चरिकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरिकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरिकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरिकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली, चरिकोट, दोलखा।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु चार सिङ्गुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767-39-57-22। पशु सेवा कार्यालय दोलखाको सूचना।
1: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक, कृषक, व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
0: हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
1: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
0: पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
1: एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने।
0: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
1: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुटबाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुटबाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने।
0: खोर भित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्ने।
1: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
0: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
1: मरेका पंक्षीलाई यथासक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
0: पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
1: पंक्षी तथा पंक्षी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
0: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
1: अकस्मात धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
0: सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
1: पशु सेवा कार्यालय दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: होइन ए पाँडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
4: कतै बरिलैलै कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
4: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
1: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सिधैमा।
5: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल,
1: साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
6: प्रोप्राइटर नरेन्द्र चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449482 र 98440164

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भुवनेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: प्रोफाइटर रूप अफ मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबुटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।

0: साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर 4 काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो भूछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूछिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौ। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: रेडियो 103.4 मेगाहर्ज।
2: छोराको उयो पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु बच्चा नभ्याउनु विवाहका लागि भोज भत्काहरू टेन्ट कुर्सी भाँडा कुँडा युनिट लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त मान्छे?
3: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरकोटमा पाइहालिन्छ।
4: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालची उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा क्याटरिङ पनि गरिन्छ।
0: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98412482383 र कृष्ण श्रेष्ठ 98640020141।
5: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरकोट दोलखा।

बालै दिन यार यो केटीले त पछि पछि लाग्दा हैरान भए ए केटी मिलाई देऊ भगवान तिम्रो नाम लक्ष्मी जय जय यसको लड्डु सड्डु चढाउँछु भगवान देऊ न कुनै फर्मुला भए।

ಮುಖಿಯಾಗಿ ಚೋರಿಲ್ಲ.

0: भीमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सनहरुमा हार्दिक अनुरोध
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मंदिर में फलामको ससाना त्रिशूल ससाना घंटी चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतार को समय में सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समय में सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म त्यो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरुने।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2।

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश,
1: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
0: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
1: जोर्नी दुखाई, नसाको कमजोरी वा कम्मर दुखेर हैरान हुनुहुन्छ?
0: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
1: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ।
0: यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
1: त्यसै गरी जलोका, अग्निकर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवनशैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
0: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्धपर्दक औषधि वितरण सेवा उपलब्ध छ।
1: आजै सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0494-421-306।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिगयो नि।
0: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्च देखि माथिको एलईडी किन्दा डिस होम सिटीमा यहाँ फ्रिज, डिप फ्रिज, एलईडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
4: यो हो हाम्रो रेडियो 103.4 MHz।

0: पशु सेवा कार्यालय दोलखाको सूचना।
1: दोलखा जिल्लाका सम्पूर्ण पंक्षी पालक, कृषक, व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
0: हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परी प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
1: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
0: पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
1: एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने।
0: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
1: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने।
0: खोर भित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्ने।
1: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
0: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
1: मरेका पंक्षीलाई यथा सके छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
0: पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
1: पंक्षी तथा पंक्षी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
0: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
1: अकस्मात धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
0: सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
1: पशु सेवा कार्यालय दोलखा।
2: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गोटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गेटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 57 22।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: मिनिस्टर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
5: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
6: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
7: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
6: हाम्रा सुविधाहरू
5: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
7: आफ्नै कम्पाउण्ड भएको,
6: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
5: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
6: सस्तोमा होइन राम्रो सिकाउँछौ।
5: रूप फाइटर रूप अफ मास्के। विस्तृत जानकारी का लागि भीमेश्वर ड्राइविंग सेंटर सरीकोट 20,000 दोलखा भीमेश्वर टेक्निकल इंस्टीट्यूट नजिके। संपर्क नंबर 98 44 30 48 79 98 44 30 48 79 र 98 64 11 00 11 98 64 11 00 11।

0: रेबिस रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना। हिमिसु नगरपालिकामा नगर क्षेत्रभित्र रहेका घरपालुवा कुकुर बिरालो तथा सामुदायिक कुकुरहरूमा रेबिस रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन हुन गइरहेकाले आफ्नो घरमा पालिएका कुकुर बिरालो तथा घर वरपर रहेका सामुदायिक कुकुरहरूलाई खोप लगाउन सम्बन्धित वडा कार्यालय तथा तोकिएको खोप केन्द्रमा ल्याई खोप लगाई कुकुरको टोकाईबाट लाग्न सक्ने प्राणघातक रेबिस रोगबाट बच्न र बचाउन सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रसारण गरिएको छ। कार्यक्रम हुने मिति र स्थान 2083 साल असार 11 गते वडा नम्बर 1 वडा कार्यालय लामनागी,
1: असार 12 गते वडा नम्बर 2 पाखलती बजार दिलढुङ्गा,
0: असार 13 गते वडा नम्बर 3 र 4 नगरपालिका कार्यालय, 4 नम्बर वडा कार्यालय नगरपालिका कार्यालय, 4 नम्बर वडा कार्यालय,
1: असार 14 गते वडा नम्बर 5 वडा कार्यालय बिस्तुनटोल तामाकोसी किराती साप,
0: असार 15 गते वडा नम्बर 6 वडा कार्यालय,
1: असार 16 गते वडा नम्बर 7 वडा कार्यालय कुटी डाँडा,
0: असार 17 गते वडा नम्बर 8 वडा कार्यालय,
1: असार 18 गते वडा नम्बर 9 वडा कार्यालय दारे गौडा र खरीढुङ्गा।
0: थप जानकारीका लागि हिमेश्वर नगरपालिका पशु सेवा शाखा फोन नम्बर 9851 48202

0: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिका को कार्यालय चरीकोट दोलखा। दुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा को सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494 12 020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनु हुने भक्त सनहरुमा हार्दिक अनुरोध
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नु हुन अनुरोध गरिन्छ।
1: मंदिर में फलाम को ससाना त्रिशूल ससाना घंटी चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतार को समय में सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समय में सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठीक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरुने।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: होइन पाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
2: कहाँ बाटो बिहेमा जानु, यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहाल न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
1: उसो भए पाँडे गइहालौ नि, जिल्ला नगरौ न।
2: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
3: पाण्डहरू गइहालौ न।
0: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98-44-065-293 र 98-44-21-11-99।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगु चार सिङ्गुटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767 39 57 22। मेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना।
1: यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
0: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलोखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
0: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
3: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू
0: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
3: आफ्नै कम्पाउण्ड भएको,
4: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
0: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
4: सस्तोमा होइन राम्रो सिकाउँछौ।
0: रूप फाइटर, रूप अफ मास्के, विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट 20 बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।

0: अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्नु जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
5: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
4: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 साबिक काबे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
5: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 काब्रे बगर दोलखा।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगावाट।
7: फुर्के
8: शिवपुरी देखि हो सुझे कसी पाई चुरी खेल होइन ख्याल गरेको साथै हो भनेको चुरी खेल महसुस मान्छे सानी सानी हेर्न काली नानी किन हाँस्यौ झ्याप झेडगाड भएको छैन।

पत्ताको किना हेर्ने भए हिँड्याङमा चिया कि तिम्रो लड्के जोबान खेर

मन परे के कान्छु हातमा समय लानु छु छोड्दिन म जङ्गला छुर्पी न लौबाउको खुट्टो परु टाउको छोड्दिन म जङ्गला।

0: 回去。
1: 好啊，合理。好啊，合理。啊哈哈，回去。

0: चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

लौ परमेश्वरी यो गैरी खेतका सिने भूमि नाग नगिनी देवी देवता सबैले काइला भएको खेतको रक्षा गरिदेऊ। ठुलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वरी।

0: पेक्षा कस्त खाल्लं दूध पाणी मिसायचं राहायचं आणि तर खाले न
1: होइन है बुढा डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दूध ल्याउन सक्दैनौ
2: हेर हेर यो बुढीको गनगन मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
1: तिमी कुन जमानामा छौ दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न
2: ल ल म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु
0: आहा कति मिठो दूध अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा
3: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
4: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साखिने सुस्ता सिमकी जपे भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू
3: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 0949420
5: पशु सेवा कार्यालय दोलखाको सूचना
6: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक कृषक व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध
5: हाल बागमती प्रदेशको काठमाडौँ काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परी प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ
6: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त
5: पन्छी भवनमा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने
6: एक फर्ममा काम गर्ने व्यक्ति अर्को फर्ममा नजाने
5: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने
6: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुटबाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुटबाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्ने
5: खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्ने
6: खोरभित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने
5: फार्म परिसरभित्र कुकुर बिरालो मुसा लगायतका अन्य पशु पन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने
6: मरेका पन्छीलाई यथासक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने
5: पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने
6: पन्छी तथा पन्छी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने
5: मासु तथा मासु जन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने
6: अकस्मात धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने
5: सतर्क बनौ बर्ड फ्लूबाट आफू आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ
6: पशु सेवा कार्यालय दोलखा
7: हाम्रो रेडियो 103.4 मेगाहर्ज
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाको चेतनामूलक सन्देश
6: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार
8: के तपाईँलाई पेट दुख्ने ग्यास वा कब्जियतको समस्या छ
6: जोर्ने दुखाई नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ
8: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ
6: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ
8: ए यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
6: त्यसै गरी जलोका, अग्निकर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
8: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका समयनासम्मका आमाहरूका लागि दुग्धवर्धक औषधि वितरण सेवा उपलब्ध छ।
6: आजै सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0949213306।

रेबिस रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी अत्यन्त जरूरी सूचना। भीमेश्वर नगरपालिकामा नगर क्षेत्रभित्र रहेका घरपालुवा कुकुर बिरालो तथा सामुदायिक कुकुरहरूमा रेबिस रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन हुन गइरहेकाले आफ्नो घरमा पालिएका कुकुर बिरालो तथा घर वरपर रहेका सामुदायिक कुकुरहरूलाई खोप लगाउन सम्बन्धित वडा कार्यालय तथा तोकिएको खोप केन्द्रमा ल्याई खोप लगाई कुकुरको टोकाईबाट लाग्न सक्ने प्राणघातक रेबिस रोगबाट बच्न र बचाउन सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रसारण गरिएको छ।

0: कार्यक्रम हुने मिति र स्थान तेजार तिरासी साल असार एघार गते ओडा नम्बर एक ओडा कार्यालय लामनागी,
1: असार बाह्र गते ओडा नम्बर दुई पाखलती बजार दिलढुङ्गा,
0: असार तेह्र गते ओडा नम्बर तीन र चार नगरपालिका कार्यालय चार नम्बर ओडा कार्यालय नगरपालिका कार्यालय चार नम्बर ओडा कार्यालय,
1: असार चौध गते ओडा नम्बर पाँच ओडा कार्यालय बिसुन्टोल तामाकोशी किराती छाप,
0: असार पन्ध्र गते ओडा नम्बर छ ओडा कार्यालय,
1: असार सोह्र गते ओडा नम्बर सात ओडा कार्यालय कुटी डाँडा,
0: असार सत्र गते ओडा नम्बर आठ ओडा कार्यालय,
1: असार अठार गते ओडा नम्बर नौ ओडा कार्यालय दारे गौडा र खरीढुङ्गा।
0: थप जानकारीका लागि हिमेश्वर नगरपालिका पशु सेवा शाखा फोन नम्बर अन्ठानब्बे पाँच एघार अडचालिस दुई सय दुई।

0: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिका को कार्यालय चरीकोट दोलखा।
1: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: गौरी शंकर संरक्षण क्षेत्र आयोजना को अनुरोध। मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनाऊ, आफू पनि बचौ अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

के तपाई चरीफुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: बहिनी पाँडे त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बटो बिहेमा जानु, यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गोटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767-39-57-22।
6: मनोरञ्जन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

0: रेडियो को हम समाचार मा लक्ष्मी को नमस्कार। पाकिस्तानले अफगानिस्तानमा सैन्य हमला गर्दा 29 जनाको मृत्यु भएको छ भने सयौं सर्वसाधारण घाइते भएका छन्। हमलामा परी मृत्यु हुनेमा अधिकांश बालबालिका र महिलाहरू रहेको बताएको छ। अफगानिस्तानको कुनार प्रान्तको पूर्वी भाग र दक्षिण पूर्वी अफगानिस्तानको पक्तिया र पक्तिका प्रान्तका चमकानी र ज्ञान जिल्लामा हमला भएको हो। पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरले यस विषयमा सामाजिक सञ्जालमा विज्ञप्ति जारी गरेका छन्। बीबीसी पत्र सेवाका अनुसार अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदिनले आक्रमण सर्वसाधारण लक्षित भएको बताएका छन्। उनले आक्रमणको निन्दा गर्दै कार्यरत पूर्ण भनेका छन्। हालैका दिनमा पुनः आक्रमणमा उत्रेका इरान र अमेरिका तनाव कम गर्न र पछि हट्न सहमत भएको दावी गरिएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले अमेरिका र इरान फेरि युद्ध रोक्न सहमत भएको उल्लेख गरेको हो। अमेरिका र इरान बीच शान्ति सम्झौतामा हस्ताक्षर भए पनि हर्मुज स्ट्रेट अफ आसपास दुवैतर्फबाट धेरै आक्रमण भएका थिए र दुवैले एकअर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाएका थिए। सीएनएनले पनि ट्रम्प प्रशासनले दुवै पक्ष अहिलेका लागि हमला रोक्न र मंगलबार दोहामा थप वार्ता गर्न सहमत भएको उल्लेख छ। तर इरानले यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। यही जुन 17 अमेरिका र इरानले 14 बुटा सम्झौता पत्रमा हस्ताक्षर गर्दै सबै मोर्चामा युद्ध रोक्ने सहमति गरेका थिए। राष्ट्रिय सभाका सांसदले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले बालबालिकालाई पार्टी सदस्यता दिएर संविधान कानूनको उल्लंघन गरेको भन्दै आपत्ति जनाएका छन्। आज राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरू चन्द्रबहादुर केसी र जगत तिमिल सिन्हाले संविधान कानून र अन्तर्राष्ट्रिय कानूनको समेत उल्लंघन गर्दै रासपाले 35,000 भन्दा बढ़ी बालबालिकालाई पार्टीको सदस्यता बनाउने कार्य गरेको भन्दै आपत्ति जनाएका छन्। सांसद केसीले विद्यार्थी युनियनहरू खारेज गर्ने सत्तारूढ रासपाले आफ्नो पार्टीमा भने बालबालिकालाई पार्टी सदस्यता दिने काम विरोध भाषणपूर्ण भएको भन्दै असन्तुष्टि व्यक्त गरे। त्यस्तै सांसद तिमल सिन्हा संविधान र कानून विपरीत बालबालिकाको मानव अधिकार समेत हनन हुने गरी सत्तारूढ रासपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै आपत्ति जनाएका छन्। उनले नेपालको संविधान कानूनले समेत निषेध गरेको विषयमा रासपालाई छुट हुन नहुने उनले बताएका छन्। सांसद तिमल सिन्हाले सत्तारूढ रासपालाई संविधान विपरीतका गतिविधि गर्दा पनि सरकारले खासै चासो नदिएको उनले बताएका छन्। सभामुख डोल प्रसाद आर्यले सांसदहरू आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन्। सांसदका काम व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेको भन्दै सभामुख आर्यले यस्तो बताएका हुन्। आज संघीय संसद सचिवालयले सिंहदरबारमा सांसदका लागि आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै आर्यले सांसद बीच राम्रो कानून बनाउने कुरा राम्रो व्यवहार प्रदर्शन गर्ने कुरामा प्रतिस्पर्धा हुन आवश्यक रहेको बताएका छन्। बाढ़ी पूर्वानुमान महाशाखाले आज काठमाडौँ सहित देशका 33 जिल्लामा बाढ़ी आउने सम्भावना रहेको स्थानीयलाई सावधानी अपनाउन सुझाव दिएको छ। बारिश महाशाखाका अनुसार आज काठमाण्डु उपत्यकाका तीनै जिल्ला काठमाण्डु, भक्तपुर र ललितपुरका खोला तथा नदीमा बाढ़ी आउने सम्भावना छ। यसै गरी आज दोलखा, सिन्धुपाल्चोकु, शंखसभा, गोर्खा, पाल्पा, ताप्लेजुङ, चितवन र पाँच थर लगायत जिल्लाहरूमा पनि बाढ़ीको जोखिम छ। ती जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरिएको छ। यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि देशभर एकसाथ वर्षा हुने प्रक्षेपण गरेको छ। बंगालको खाड़ीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह बढ़ेसँगै भोलि देशभर वर्षा हुने र बुधबारसम्म निरन्तर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा असार पाँचमा कोशीबाट मनसून भित्रिएको थियो। हिजोदेखि नै वर्षाका गतिविधि बढ़ेका छन्। यो गतिविधि मंगलबार र बुधबार देशैभर फैलिएर एकसाथ वर्षा हुने आंकलन गरिएको छ। वर्षाको गतिविधि भने एक सातासम्म रहने महाशाखाका मौसमविद संजीव अधिकारीले बताएका छन्। नेकपा एमालेका युवाहरूले पार्टी पुनर्गठन बारे मत सर्वेक्षण अभियान पनि शुरू गरेका छन्। उनीहरूले पार्टीको पुनर्गठन कार्यदल समिति सीमित नेताहरूसँग मात्र सुझाव लिएकाले स्वतन्त्र मत सर्वेक्षण शुरू गरिएको बताएका छन्। एमालेको कार्यदलले केन्द्र सदस्य, प्रदेशका पदाधिकारी, जिल्लाका पदाधिकारी र जनसंगठनका पदाधिकारीहरूबाट मात्रै सुझाव लिएको छ। यसलाई अपर्याप्त भन्दै शुरू भएको डिजिटल मत सर्वेक्षणमा 18 प्रश्न राखिएको छ, जसमा पार्टी पुनर्गठनका प्रश्नहरू समावेश छन्। कुन कमिटिका नेतालाई नेतृत्वमा ल्याउनेदेखि अर्ली महाधिवेशनको आवश्यकता बारे समेत मत प्रश्नवाली राखिएको छ। हवस् त, दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी थामी बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: भीमेश्वर ड्राइभिङ सेन्टर, सरीकोट ब्रिज बजार, दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
5: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
3: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
5: आफ्नै कम्पाउण्ड भएको,
3: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
5: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: रूपाइटर, रूपक मास्के, विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर, सरीकोट बीच बजार, दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीगाङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 94.1 FM र 94.1 FM 844।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश।
4: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
3: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
4: जोर्नी दुखाई, नसाको कमजोरी वा कम्मर दुखेर हैरान हुनुहुन्छ?
3: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
4: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ।
3: यहाँ अनुभवी आयुर्वेद चिकित्सकद्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
4: त्यसै गरी जलोका, अग्निकर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवनशैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
3: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका 6 महिनासम्मका आमाहरूका लागि दुग्धवर्धक औषधि वितरण सेवा उपलब्ध छ।
4: आजै सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0449421306।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: म सायद तिमीले खोजेको जस्तो केटी होइन। मेरो लाइफको हरेक कुरामा इन्टरफेयर गर्छौ। मेरो पनि त आफ्नो लाइफ हुन्छ। मैले डिसिजन

0: मेरो बिजनेस र रानीबाट टाढै होस्।
1: बिजनेस त मेरै हो र ढिलो छाडो रानी पनि मेरै हो। जुन चिजलाई तैले मन पराउँछस् नि त्यो म तेरो हुन दिन्न, र जुन चिज त चाहन्छस् नि त्यो म पाएर छोड्छु।

0: 好了，兄弟，把你拿的最爱好哦。我站了路，我站了了路。没完的垃圾，我站了真的过谁玩的？过来，牛的啷个看？俺们城管的好，我那啥我那都干，我大干了了，我大完事呢。
1: 耶，他为了天气把你抬起来干个鸡，他为了把你个上班的上班的都背起是 rental and catering service， 这个嘛白眼睛。
0: 哎，我抓一个，我一好，我喜欢好一点，好大。
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428383 9842228383 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैदेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
3: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसुन सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढी पहिरो भूछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा संबंधित

0: निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौ। पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौ। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग, खोल्सा, नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौ। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसुनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरी शंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्य तथा जिक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरी शंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: पश सेवा कार्यालय दोलखाको सूचना। दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक, कृषक, व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
1: हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
0: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
1: पञ्चीफममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
0: एक फर्ममा काम गर्ने व्यक्ति अर्को फर्ममा नजाने।
1: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
0: फर्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्ने।
1: खोर भित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्ने।
0: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
1: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
0: मरेका पंक्षीलाई यथा सके छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
1: पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
0: पंक्षी तथा पंक्षी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
1: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
0: अकस्मात धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
1: सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
0: पशु सेवा कार्यालय दोलखा।

श्रेष्ठ मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: युसुफिन बोजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। विनियोजन विधेयक 2083 राष्ट्रिय सभामा पेश भएको छ। सभाको आज बसेको बैठकमा अर्थमन्त्री डा सोनी मुआग्नेले विधेयक पेश गरेका हुन्। प्रतिनिधि सभाबाट पारित भइसकेको बजेटका विभिन्न विधेयकहरू राष्ट्रिय सभामा पुगेका छन्। पूर्व उप प्रधान अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई म्याथपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा रहेका पौडेललाई पुनः म्याथप गर्न लागि हो। सम्पत्ति शुद्धिकरण विभागले यसअघि 20 दिन थुनामा राख्न अनुमति मागेकोमा असार 9 पौडेललाई अनुसन्धानका लागि 7 दिनको म्याद थपिएको थियो। यसअघि अदालतले दिएको म्याद असार 14 सकिएको छ। त्यसैले थप हिरासतमा राख्नका लागि प्रहरीले विशेष अदालतबाट अनुमति लिन लागेको हो। हालैका दिनमा पुनः आक्रमणमा उत्रिएका इरान र अमेरिका तनाव कम गर्न र पछि हट्न सहमत भएको दावी गरिएको छ। अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले अमेरिका र इरान फेरि युद्ध रोक्न सहमत भएको उल्लेख गरेको हो। अमेरिका र इरान बीच शान्ति सम्झौतामा हस्ताक्षर भए पनि हर्मुज स्ट्रेट र आसपास दुवै तर्फबाट धेरै आक्रमण भएका थिए। दुवैले एक अर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप समेत लगाएका थिए। सीएनएनले पनि ट्रम्प प्रशासनले दुवै पक्ष अहिलेका लागि हमला रोक्न र मंगलबार दुहामा थप वार्ता गर्न सहमत भएको उल्लेख गरेको छ। तर इरानले यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। यही जून सत्रमा अमेरिका र इरानले 14 सम्झौता पत्रमा हस्ताक्षर गर्दै सबै मोर्चामा युद्ध रोक्ने सहमति गरेका थिए। राष्ट्रिय सभाका सांसदले सत्तारूढ दल राष्ट्रपाली बाल बालिकालाई पार्टी सदस्यता दिएर संविधान कानूनको उल्लंघन गरेको भन्दै आपत्ति जनाएका छन्। आज राष्ट्रिय सभा बैठकको सुन्ने समयमा बोल्दै सांसदहरू चन्द्रबहादुर केसी र जगत तिमल सिन्हाले संविधान कानून र अन्तर्राष्ट्रिय कानूनको समेत उल्लंघन गर्दै राष्ट्रपाले 35,000 भन्दा बढ़ी बाल बालिकालाई पार्टीको सदस्यता बनाउने कार्य गरेको भन्दै आपत्ति जनाए। सांसद केसीले विद्यार्थी युनियनहरू खारेज गर्ने सत्तारूढ़ राष्ट्रपाले आफ्नो पार्टीमा भने बाल बालिकालाई पार्टी सदस्यता दिने काम विरोधाभासपूर्ण भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। यसै गरी सांसद तिमल सिन्हा संविधान र कानून विपरीत बाल बालिकाको मानव अधिकार समेत हनन हुने गरी सत्तारूढ़ राष्ट्रपाले बाल बालिकालाई पार्टी सदस्यता दिएको भन्दै आपत्ति जनाए। नेपालको संविधान कानूनले समेत निषेध गरेको विषयमा राष्ट्रपाललाई छूट हुन नहुने उनको भनाई छ। सांसद तिमल सिन्हाले सत्तारूढ़ राष्ट्रपाललाई संविधान विपरीतका गतिविधि गर्दा पनि सरकारले खासै चासो नदिएको आरोप लगाएका छन्। सभामुख डोल प्रसाद आर्यले सांसदहरू आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन्। सांसदको काम व्यवहार र शैलीको मतदाता र सन्तले विभिन्न माध्यमबाट निहालिरहेको भन्दै सभामुख आर्यले यस्तो बताएका हुन्। आज संघीय संसद सचिवालयले सिंहदरबारमा सांसदका लागि आयोजना गरेको 2 दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै आर्यले सांसद बीच राम्रो कानून बनाउने कुरा राम्रो व्यवहार प्रदर्शन गर्ने कुरामा प्रतिस्पर्धा हुन आवश्यक रहेको बताएका छन्। बाढ़ी पूर्वानुमान महाशाखाले आज काठमाडौँ सहित देशका 33 जिल्लामा बाढ़ी आउने सम्भावना रहेकाले स्थानीयलाई सावधानी अपनाउन सुझाव दिएको छ। बाढ़ी महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका 3 जिल्ला काठमाडौँ भक्तपुर र ललितपुरका खोला तथा नदीमा बाढ़ी आउने सम्भावना छ। यसै गरी आज दोलखा सिन्धुपाल्चोक संखुवा सभा गोर्खा पाल्पा ताप्लेजुङ चितवन र पाँचथर लगायत जिल्लाहरूमा पनि बाढ़ीको जोखिम छ। ती जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि देशभर एकसाथ वर्षा हुने प्रक्षेपण गरेको छ। बंगालको खाड़ीमा विकसित हुने न्यून चापीय प्रणालीका कारण नेपालमा जल बाष्पयुक्त हावाको प्रभाव बढ़ेसँगै भोलि देशैभर वर्षा हुने र बुधबारसम्म निरन्तर रहने मौसम पूर्वानुमानमा शाखाले जनाएको छ। नेपालमा असार पाँचबाट कोशीबाट मनसून भित्रिएको थियो। हिजोदेखि नै वर्षाका गतिविधिहरू बढ़ेका छन्। यो गतिविधि मंगलबार र बुधबार देशैभर फैलिएर एकसाथ वर्षा हुने आकलन गरिएको छ। वर्षाको गतिविधि भने एक सातासम्म रहने महाशाखाका मौसमविद संजीव अधिकारीले बताएका छन्। नेकपा एमालेका युवाहरूले पार्टी पुनर्गठनबारे मत सर्वेक्षण अभियान शुरू गरेका छन्। उनीहरूले पार्टीको पुनर्गठन कार्यदलले सीमित नेताहरूसँग मात्र सुझाव लिएकाले स्वतन्त्र मत सर्वेक्षण शुरू गरिएको बताएका छन्। एमालेको कार्यदलले केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, जिल्लाका पदाधिकारी र जनसंगठनका पदाधिकारीहरूबाट मात्रै सुझाव लिएको छ। यसलाई अपर्याप्त भन्दै शुरू भएको डिजिटल मत सर्वेक्षणमा 18 प्रश्न राखिएको छ, जसमा पार्टी पुनर्गठनका प्रश्नहरू समावेश छन्। कुन कमिटिका नेतालाई नेतृत्वमा ल्याउनेदेखि अर्ली महाधिवेशनको आवश्यकता बारे समेत मत प्रश्नावली राखिएको छ। हवस् त, दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
3: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर दोलखा।
4: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सनहरुमा हार्दिक अनुरोध
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम रणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आआफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मंदिर में फलाम को ससाना त्रिशूल ससाना घंटी चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतार को समय में सेतो तुल र बलि पूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समय में सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्र पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठीक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: रेबिस रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी अत्यन्त जरूरी सूचना। भीमेश्वर नगरपालिकामा नगर क्षेत्रभित्र रहेका घरपालुवा कुकुर बिरालो तथा सामुदायिक कुकुरहरूमा रेबिस रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन हुन गइरहेकाले आफ्नो घरमा पालिएका कुकुर बिरालो तथा घर वरपर रहेका सामुदायिक कुकुरहरूलाई खोप लगाउन सम्बन्धित वडा कार्यालय तथा तोकिएको खोप केन्द्रमा ल्याई खोप लगाई कुकुरको टोकाईबाट लाग्न सक्ने प्राणघातक रेबिस रोगबाट बच्न र बचाउन सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रसारण गरिएको छ। कार्यक्रम हुने मिति र स्थान 2083 साल असार 11 गते वडा नम्बर 1 वडा कार्यालय लामनागी,
1: असार 12 गते वडा नम्बर 2 पाखलती बजार दिलढुङ्गा,
0: असार 13 गते वडा नम्बर 3 र 4 नगरपालिका कार्यालय, 4 नम्बर वडा कार्यालय नगरपालिका कार्यालय, 4 नम्बर वडा कार्यालय,
1: असार 14 गते वडा नम्बर 5 वडा कार्यालय बिसुनटोल तामाकोसी किराती साप,
0: असार 15 गते वडा नम्बर 6 वडा कार्यालय,
1: असार 16 गते वडा नम्बर 7 वडा कार्यालय कुटी डाँडा,
0: असार 17 गते वडा नम्बर 8 वडा कार्यालय,
1: असार 18 गते वडा नम्बर 9 वडा कार्यालय दारे गौडा र खरीढुङ्गा।
0: थप जानकारीका लागि भीमेश्वर नगरपालिका पशु सेवा शाखा फोन नम्बर 98511 48202।
1: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलखा।
2: पशु सेवा कार्यालय दोलखाको सूचना।
1: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक कृषक व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
2: हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परी प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
1: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
2: पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
1: एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने।
2: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
1: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुटबाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुटबाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने।
2: खोर भित्र प्रवेश गर्दा छुट्टे बुट र एप्रोन प्रयोग गर्ने।
1: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
2: फार्म परिसर भित्र कुकुर बिरालो मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
1: मरेका पंक्षीलाई यथा सके छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
2: पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
1: पंक्षी तथा पंक्षी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
2: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
1: अकस्मात धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
2: सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
1: पशु सेवा कार्यालय दोलखा।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: इच्छा कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साकिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
6: होइन बाँडे, त तँ राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागि? बिहेतिर हो कि क्या हो?
7: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामना कुकोमा पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
6: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
8: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
7: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
6: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के सुविधा छ, म पनि सुनिहालौ न।
7: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
6: उसो भए पाँडे गइहालौ नि, ढिला नगर।

0: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूप आइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
3: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: चाहिँ कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
5: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
6: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
7: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
6: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
7: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
4: आहा, कति मिठो दुध! अब देखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
8: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
2: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
1: संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमल्ती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
8: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट दोलखा। सम्पर्क 0949420।

0: जिल्लाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचौक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ दुई बाँसबोटे मेलुङ दुई सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ दुई तीन अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
1: तो राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
3: पाण्डहरू गइहालौ न, सकिगयो नि।
0: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: स्वास्थ्य सेवा कार्यालय दोलखाको सूचना।
1: दोलखा जिल्लाका सम्पूर्ण पंशीपालक, कृषक, व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
0: हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
1: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
0: पञ्चीफममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
1: एक फर्ममा काम गर्ने व्यक्ति अर्को फर्ममा नजाने।
0: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
1: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्ने।
0: खोर भित्र प्रवेश गर्दा छुट्टे बुट र एप्रन प्रयोग गर्ने।
1: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
0: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
1: मरेका पंक्षीलाई यथा सके छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
0: पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
1: पंक्षी तथा पंक्षी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
0: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
1: अकस्मात धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
0: सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
1: पशु सेवा कार्यालय दोलखा।
2: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सिद्धिनेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सन्हरुमा हार्दिक अनुरोध।
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहस्र अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नु हुन अनुरोध गरिन्छ।
1: मंदिर में फलाम को ससाना त्रिशूल ससाना घंटी चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतार को समय में सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समय में सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: 好大工业把你拿去对岸长工，我站了路，我站了了路，没完的垃圾摩托站着等着过新完了，过来牛牛哥哎，那俺我先过来，好，我那啥我老都干，我再干两年我再问你呢。
1: 耶，他为了弟弟把你抬起来干干净，他为了把你个上不能下门的，他背地是 rental and catering service 这里干嘛白眼你去？
0: 哎，我装一个万一好，我先我从你那厂子。
2: हजुर हरकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्द सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410228883 र कृष्ण श्रेष्ठ 98640021
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ट चोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-41 97-61-13-41। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासजनक यात्राका लागि खाडादेवी यातायात

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 MHz चरीघ्याङ दोलखा 94.1 R2 र 94.1

विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नमस्कार, बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा अलग्गै पोस्टमा जनशक्ति तैनाथ गर्ने भएको छ। तैनाथ हुने सशस्त्र प्रहरीले सफारी र नेपाली टोपी लगाउनेछन्। उनीहरू मानिसहरूको बढ़ी आवजावत हुने तथा व्यापारिक दृष्टिले महत्वपूर्ण मानिने प्रमुख भन्सारमा रहनेछन्। उक्त जनशक्तिले सीमा नाकामा विभिन्न समस्यामा पर्ने सर्वसाधारणका समस्या सुन्ने र समाधानको पहल गर्नेछ। कम व्याप्यो पोसाक र हतियारधारी प्रहरीसँग सर्वसाधारणले भन्न नसकेका कुरा भन्न सकुन् र सूचना संकलन गर्न सहज उत्पन्नका लागि सशस्त्र प्रहरी यस्तो योजना ल्याएको हो। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार मुख्य सीमा नाकाहरूमा एउटा नाकामा 3-5 जनशक्ति तैनात गरिनेछ। सीमा नाकामा विभिन्न आयोजनी सामग्रीको चोरी तस्करी भन्सार छले जस्ता घटना हुने गरेका छन्। लागु औषध कारोबार तथा प्रतिबन्धित गतिविधि नियन्त्रणका लागि पनि त्यस्तो जनशक्ति परिचालन प्रभावकारी हुने सशस्त्रको योजना छ। गृहमन्त्री सुदन गुरूङले सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउने कामलाई तीव्रता दिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्। आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर गुरूङले कालो सिसा हटाउने अभियानलाई तीव्रता दिन निर्देशन दिँदै आफ्नो गाड़ीको सिसा पनि हटाउन परेका हुन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्रे र अन्य अधिकृतहरूलाई निर्देशन दिँदै गुरूङले आफ्नो गाड़ीमा चढ़ान भएको कालो सिसा पनि हटाउन भनेका छन्। गृहमन्त्रीले चढ़ने गाड़ीमा कालो सिसा राख्ने प्रचलन छ, तर गुरूङ धेरैजसो आफ्नै गाड़ीमा यात्रा गर्दै आएका छन्। उनको निर्देशनपछि ट्राफिक प्रहरीले गृहमन्त्रीले प्रयोग गर्दै आएको गाड़ीको कालो सिसा पनि हटाउने भएको छ। असार 14 ट्राफिक प्रहरीले उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालेको छ। पहिलो चरणमा कालो स्टिकर हटाउन थालिएको हो। कम्पनीबाट कालो सिसा जडान भएका गाड़ीहरूको सिसा परिवर्तन गर्ने बारे ट्राफिक प्रहरीले गाड़ी विक्रेता कम्पनीहरूसँग छलफल गरेको छ। विनियोजन विधेयक 2083 राष्ट्रिय सभामा पेश भएको छ। सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विधेयक पेश गरेका हुन्। प्रतिनिधि सभाबाट पारित भइसकेको बजेटका विभिन्न विधेयकहरू राष्ट्रिय सभामा पुगेका छन्। विनियोजन विधेयकमा आएको छलफलमा बोल्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचारिक एकीकरणमा केन्द्रित रहेको दावी गरेका छन्। ऊर्जा क्षेत्रमा विगत 1.5 दशकदेखि राज्यले अरबौं कर छुट र वित्तीय प्रोत्साहन दिँदै आएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले हाल विद्युत उत्पादनमा निजी क्षेत्रको हिस्सा 80% पुगेको बताए। यसैबीच राष्ट्रिय सभा सदस्यले कृषिलाई राज्यको प्राथमिकतामा राख्दै खाद्यान्नमा आत्मनिर्भर हुने दीर्घकालीन नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन्। राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदले कृषि उत्पादन वृद्धि, किसानको संरक्षण र खाद्य सुरक्षालाई केन्द्रमा राखेर प्रभावकारी नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। लगातार 6 कारोबार दिन आज पनि शेयर बजार घटेको छ। गत साताका 5 दिन घटेको शेयर बजार यो साताको पहिलो कारोबार दिन पनि घटेर बन्द भएको हो। अघिल्लो साता प्राय पूरै कारोबार दिन ऋणात्मक भएको नेप्से सूचक यो साताको पहिलो कारोबार दिन आज थप 16.5 अङ्कको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज नेप्से सूचक 16.5 अङ्कले घट्दै 2633.96 अङ्कमा झरेको छ। बजार दिनभर जसो रातो अङ्कमा रह्यो पनि आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन 3.94 अर्ब करोड़को कारोबार भएकोमा आज जम्मा 2.67 अर्ब करोड़को मात्रै कारोबार भएको हो। 76,99,000 किता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ। आज 13 उपसूचक ऋणात्मक बनेका छन्। 240 कम्पनीको शेयर मूल्य घट्दा जम्मा 29 वटाको मात्रै केही बढ़ेको छ। 6 वटा कम्पनीको पनि स्थिर रहेको छ। त्रिभुवन विश्वविद्यालयले अंगी क्याम्पसहरूलाई विद्यार्थी संगठनका संरचना हटाउन परेको छ। पूर्वीय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले एक सूचना जारी गरेर सरकारको निर्णय अनुसार विद्यार्थी संगठनका संरचना हटाउन भनेको हो। विश्वविद्यालय अनुदान आयोगको पत्र र शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र अनुसार त्रिवेदीले सूचना जारी गरेको हो। शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न 60 दिनभित्र विद्यालय विश्वविद्यालय खाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई 90 दिन स्टुडेन्ट काउन्सिल वा भोइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने भनिएको थियो। सोही अनुसार गरी निर्देशनालयमा यथाशीघ्र छिटो जानकारी गराउन त्रिवेदीको सूचनामा भनिएको छ। एक सय वर्ष भन्दा माथि बेड क्षमता भएका मेडिकल कलेजले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो खुलेको छ। चिकित्सा शिक्षा आयोगको निर्णयका कारण 6 वर्षदेखि रोकिएको पीसीएल नर्सिङ स्टाफ नर्स कार्यक्रम पुनः सञ्चालन हुने बाटो खुलेको हो। उच्च अदालत पाटोले कानून अनुसार कार्यक्रम सञ्चालनमा कुनै रोकावट नरहेको फैसला गरिसकेको भए पनि कानून हुन नसकेको भन्दै आयोगका पूर्व सदस्य डाक्टर पदम खड्काले फैसला कानूनको माग गर्दै सर्वोच्च अदालत अन्तर्गतको फैसला कानून निर्देशनालयमा निवेदन दिएका थिए। निर्देशनालयले उच्च अदालतको आदेश कानून गर्दै यसको जानकारी निर्देशनालयमा पठाउन निर्देशन दिएको छ। यो सँगै अब 100 बेड क्षमता वा त्यो भन्दा माथि भएका मेडिकल कलेजहरूले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउनेछन्। निर्देशनालयको यो निर्देशनसँगै थप 2000 विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउनेछन्। आयोगले 30 साउन 2077 गरेको निर्णय मार्फत एउटै संस्थाले बीएन, पीएससी वा एमएन मध्ये एउटा मात्र कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था लागू गरेपछि धेरै संस्थामा पीसीएल नर्सिङ कार्यक्रम बन्द भएको थियो। बाढ़ी पूर्वानुमान महाशाखाले आज काठमाडौँ सहित देशका 33 जिल्लामा बाढ़ी आउने सम्भावना रहेको भन्दै स्थानीयलाई सतर्कता अपनाउन सुझाव दिएको छ। बाढ़ी महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाका 3 जिल्ला भक्तपुर र ललितपुरका खोला तथा नदीमा बाढ़ी आउने सम्भावना छ। यसैगरी आज दुरूखा, सिन्धुपाल्चोक, संखुवासभा, गोर्खा, पाल्पा, ताप्लेजुङ, चेतवन र पाँचथर लगायतका जिल्लाहरूमा पनि बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। त्यस जिल्लाहरूका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। यसबीच जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि देशभर 1 साथ वर्षा हुने प्रक्षेपण गरेको छ। बंगालको खाड़ीमा विकसित हुने निम्नचापीय प्रणालीका कारण नेपालमा जल बाष्पयुक्त हावाको प्रभाव बढ़ेसँगै भोलि देशभर वर्षा हुने र बुधबारसम्म निरन्तर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा असार 5 कोशीबाट मनसुन भित्रिएको थियो। हिजोदेखि नै वर्षाका गतिविधि बढ़ेका छन्। यो गतिविधि मंगलबार र बुधबार देशभर फैलिएर 1 साथ वर्षा हुने आकलन गरिएको छ। वर्षाको गतिविधि भने 1 सातासम्म रहने महाशाखाका मौसमवेद संजीव अधिकारीले बताएका छन्। हवस् त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: रेबिज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना।
0: भीमेश्वर नगरपालिकामा नगर क्षेत्रभित्र रहेका घरपालुवा कुकुर बिरालो तथा सामुदायिक कुकुरहरूमा रेबिस रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन हुन गइरहेकाले आफ्नो घरमा पालिएका कुकुर बिरालो तथा घर वरपर रहेका सामुदायिक कुकुरहरूलाई खोप लगाउन सम्बन्धित वडा कार्यालय तथा तोकिएको खोप केन्द्रमा ल्याई खोप लगाई कुकुरको टोकाईबाट लाग्न सक्ने प्राणघातक रेबिस रोगबाट बस्न र बचाउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: कार्यक्रम हुने मिति र स्थान
0: 2083 साल असार 11 गते वडा नम्बर 1 वडा कार्यालय लामनागी,
2: असार 12 गते वडा नम्बर 2 पाखलती बजार दिलढुङ्गा,
0: असार 13 गते वडा नम्बर 3 र 4 नगरपालिका कार्यालय 4 नम्बर वडा कार्यालय नगरपालिका कार्यालय 4 नम्बर वडा कार्यालय,
2: असार 14 गते वडा नम्बर 5 वडा कार्यालय बिसुनटोल तामाकोसी किराती साप,
0: असार 15 गते वडा नम्बर 6 वडा कार्यालय,
2: असार 16 गते वडा नम्बर 7 वडा कार्यालय कुटीडाँडा,
0: असार 17 गते वडा नम्बर 8 वडा कार्यालय,
2: असार 18 गते वडा नम्बर 9 वडा कार्यालय दारे गौडा र खरीढुङ्गा।
0: थप जानकारीका लागि भीमेश्वर नगरपालिका पशु सेवा शाखा फोन नम्बर 9851 48202।

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश
1: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
0: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
1: जोर्ने दुखाई, नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ?
0: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
1: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ।
0: यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरिचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
1: त्यसै गरी जलोका, अग्निकर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
0: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्ध पर्दक औषधि वितरण सेवा उपलब्ध छ।
1: आजै सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0494-21-306।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ज्या कस्त खाल्लं दूध पाणी मिसाई करायचं आणि तर खांदे न
1: होइन बुढा डीडीसी को लोगो नभएको खुल्ला दूध कहाँबाट लिएर आएको बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दूध ल्याउन सक्दैनौ
2: हेर हेर यो बुढीको गनगन मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
1: तिमी कुन जमानामा छौ दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न
2: ल ल म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु
0: आहा कति मिठो दूध अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा
3: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थ

0: नजिकैको डिलरमा खुद्रा विक्रेता बाट खरिद गरी सधैं उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
1: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
0: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949420।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भुवनेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो, बोछिया, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौ। पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौ। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौ। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौ। अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौ। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान देऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौ र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

लौ परमेश्वरी यो गैरी खेतका सिने भूमि नाग नगिनी देवी देवता सबैले काइला लागेको खेतको रक्षा गरिदेऊ। ठुलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वरी।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्तजन हरुमा हार्दिक अनुरोध
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूपमात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

नपत्याको किन हेरे भए हिँड भर्याङमा किया कि तिम्रो लड्के जवान खे

ছোট নালাই মিঠে খালাম।

पुनः जाउला दर्शन गरी आउला शिवजीलाई सुनमाला दान पैसा भेटी दर्शन कोटी कोटी शिवजीलाई सुनमाला मन परे कि कान्छु हातमा समय लानु छु छोड्दिन म ज्यान्दाला खुर्ती न लौ बाउको खुर्चो स्वरु टाउको छोड्दिन म ज्यान्दाला

0: Fuerte, fuerte, fuerte. ¡Ah! ¡Uy! ¡Ah! ¡Uy! ¡Ah! ¡Fuerte, fuerte,
1: एक नंबर को पाताई दुई नंबर बसिका तीन नंबर मागासेर मन्छौ भने के लाई तिम्रो हाम्रो बेलाई तीन नंबर मागासेर

0: अलिक छिटो आइज है, तोके माटो मिला त त्यहाँ पानी जमेर
1: डाँडोमा ढुङ्गो नयो चाहिँ पल्टाई ठुलो ढुङ्गो गल्लाउँदै भोग्न नसकेर झन्डाई

0: लागेहरु किन एकोरो भएको हेर त बिउ पनि छैन यहाँ धान रोप्नलाई
1: त्यही त नि बिउ सकि सको के हेरेर
2: बसेर

0: पनि गाडी ती लाठीहरू नै उनीहरू गीत गाउँछन् अनि बिउ पनि दिँदैन हामी
1: अनि यता चाहिँ के अब त्यो अनि त्यो मिलान त्यो पानी एकतिर
2: गोरे काले पोथी होइन भाले घर चाहिँ पर्यो डा

0: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: मनोरञ्जन साहित्य र कला, संस्कृति पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

0: बेलुकी 7 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.radioefm.org.np र हाम्रो पात्र एपमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। प्रमुख पञ्चा र सीमा नाकामा बिना वर्दीका सशस्त्र प्रहरी खटिनी, राजधानी विभागका महानिर्देशक कार्याल सहित सबैलाई रिहा गर्न आदेश, वैष्णु पौडीलाई 3 दिन हिरासतमा राख्न अनुमति, प्रधानमन्त्री शाहलाई गोली हान्ने धम्की, दुई युवक पिस्तोल सहित पक्राउ, विद्यार्थी संगठनका सबै संरचना हटाउन क्याम्पसहरूलाई त्रिविको निर्देशन, बेहोस बनाउने औषधि प्रयोग गरी लुटपाट गर्ने कार्यमा संलग्न दोलखाका 103 जना काभ्रे प्रहरीको नियन्त्रणमा, र भेनेजुएलामा शक्तिशाली भूकम्पमा परेका 18 दिने नवजात शिशुको 40 घण्टापछि जीवित उद्धार।
1: छोराको उहिले पनि नजिकै आइसक्यो, बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भन भत्केहरू टेन्ट कुर्सी भाँडाकुँडा म्युजिक लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँ कता चाहिँ ल्याउने होला त भन्छ।
2: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
3: हजुर, हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्टेन, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा क्याटरिङ पनि गरिन्छ।
4: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383, 98412482383 र कृष्ण श्रेष्ठ 98640020141।
5: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
0: अब समाचार विस्तारमा। सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा अलग्गै पोसाकमा जनशक्ति तैनाथ गर्ने भएको छ। तैनात हुने सशस्त्र प्रहरीले सफारी र नेपाली टोपी लगाउनेछन्। उनीहरू मानिसहरूको बढ़ी आवाजावत हुने तथा व्यापारिक दृष्टिले महत्वपूर्ण मानिने प्रमुख मंसारमा रहनेछन्। जनशक्तिले सीमा नाकामा विभिन्न समस्यामा पर्ने सर्वसाधारणका समस्या सुन्ने र समाधानको पहल गर्नेछ। कम्ब्याट पोसाक र हतियारधारी प्रहरीसँग सर्वसाधारणले भन्न नसकेका कुरा भन्न सकुन् र सूचना संकलन सहज होस् भन्नका लागि सशस्त्र प्रहरी यस्तो योजना ल्याएको हो। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार मुख्य सीमा नाकाहरूमा एउटा नाकामा 3-5 जनशक्ति तैनाथ गरिनेछ। सीमा नाकामा विभिन्न आयातजनी सामग्रीको चोरी, तस्करी, भन्सारचली जस्ता घटना हुने गरेका छन्। लागौषध कारोबार तथा प्रतिबन्धित गतिविधि नियन्त्रणका लागि पनि त्यस्तो जनशक्ति परिचालन प्रभावकारी हुने सशस्त्रको योजना छ। विशिष्ट अदालत काठमाडौँले राहदानी विभागको महानिर्देशक तीर्थराज तर्याल सहित सबैलाई रिहा गर्न आदेश दिएको छ। आज विशिष्ट अदालतका न्यायाधीशहरू डारेन प्रसाद पौडेल, हेमन्त राल र उमेश कोइरालाको इजालसले सबै प्रतिवादीहरूलाई रिहा गर्न आदेश दिएको हो। विशिष्ट अदालतले महानिर्देशक कार्याललाई 5 लाख, सुनिल कुमार केसीलाई 4 लाख, सुमेश थापालाई 3 लाख, विपिन प्रसाईलाई 3 लाख, मणिचन्द्र मल्ललाई 5 लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। राजधानी छपाईको ठेक्कामा भ्रष्टाचार गरेका आरोपमा रियाल सहित 16 जना र 2 ठेकेदार कम्पनीलाई प्रतिवादी बनाएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले असार 8 मुद्दा दायर गरेको थियो। उनीहरूले 10 अर्ब 13 करोड 4,61,477 रूपियाँ भ्रष्टाचार गरेको आरोप लागेको छ। यसैबीच विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री वैष्णव पौडेललाई थप 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त राल र उमेश कोइरालाको इजालसबाट म्याद थप भएको हो। सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पूर्व उप प्रधानमन्त्री समेत रहेका पौडेललाई यसअघि 7 दिन हिरासतमा राख्न अनुमति दिइएको थियो। विभागले पौडेललाई असार 8 गते सुर्खेतबाट पक्राउ गरेको थियो। पौडेल विरूद्ध सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। काभ्री पलाञ्चोक प्रहरीले बेहोस बनाउने औषधि प्रयोग गरी सर्वसाधारणको सुन, नगद र मोबाइल लुट्ने गिरोहमा संलग्न 3 जनालाई पक्राउ गरेको छ। पक्राउ परेमा तुलुखाको बेगु गाउँपालिका 4 का 46 वर्षीय नवराज घिमिरे बेक, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका 5 का 53 वर्षीय केदार श्रेष्ठ र बुद्ध कुमार श्रेष्ठ रहेका छन्। प्रहरीका अनुसार उनीहरूले नशालु पदार्थ सेवन गराई बेहोस बनाएपछि सर्वसाधारणबाट सुनका गर गहनादेखि नगदसम्म लुटपाट गर्ने गरेको पाइएको काभ्रेका प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरूमध्ये 2 जना लुटपाटमा प्रत्यक्ष संलग्न रहेका थिए भने तुलोखा बेगुका बिक चोरीको सुन खरिद गर्ने सुन पसल सञ्चालक हुन्। एसपी कार्कीका अनुसार 1/2083 बनेपा नगरपालिका 5 र बीओपी बस पार्क अगाडि धुलिखेलेकी 52 वर्षीय निरकुमारी घोडा सैनी बेहोस अवस्थामा फेला परेपछि घटनाको अनुसन्धान शुरू गरिएको थियो। प्रारम्भिक अनुसन्धानमा बेहोस बनाएर निरकुमारीले लगाएको सुनका गर गहना नगद तथा मोबाइल लुटेर लगेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आरोपितहरूले बैंकमा पैसा साटिदिने बहाना बनाई पीड़ितलाई नशालु पदार्थ मिसाइएको फुटी पिउन दिएका थिए। महिला बेहोस भएपछि उनको सुनका गर गहना र मोबाइल लुटिएको थियो। पक्राउ परेकाहरूले निरकुमारीलाई मात्र नभई अन्य व्यक्तिहरूलाई पनि बेहोस बनाएर लुटपाट गरेको पाइएको छ। उनीहरूले गत 7 वैशाखमा काभ्रे पलाञ्चोकको बनेपश्चात स्थित मण्डन देवपुर नगरपालिका 4 तिमलसिना गाउँ बस्नी 69 वर्षीय उदयनारायण तिमलसिनालाई पनि बेहोस बनाएर लुटपाट गरेको खुलेको छ। उनीहरूले तिमलसिनाको साथमा रहेको 70,000 नगद र सुनको औठी लुटपाट गरेको पाइएको हो। उनीहरूले उदयनारायणलाई पनि नशालु पदार्थ मिसाएको फ्यान्टा खुवाई बेहोस बनाएर लुटपाट गरेका थिए। प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरू विगत 18 वर्षदेखि त्यस्ता प्रकृतिका घटनामा संलग्न रहेको खुलेको छ। पक्राउ परेका 3 जना विरूद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढ़ाएको प्रहरीले जनाएको छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
6: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क 179 मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पिपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पिपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पिपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
7: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा। तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला।
8: हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस,
9: ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू।
10: सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रारी बेकु चार सिंगेटी
11: लामा पगर जाने बाटोको दायाँ पट्टी,
10: सम्पर्क नम्बर 9763 39 57 22।
0: तपाई यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.rz.np र हाम्रो प्रात्रो एपमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। प्रधानमन्त्री पाउलिन शाहलाई हत्या गर्नेसम्मका घटनाहरू सार्वजनिक हुन थालेका छन्। मदिरा र लागू औषधको नशामा रहेका धनुषाका दुई युवाले पेस्तोल देखाउँदै प्रधानमन्त्री शाहलाई गोली हान्ने योजनामा रहेको बताएका हुन्। प्रधानमन्त्रीको हत्या गर्न भन्दै पेस्तोल प्रदर्शन गर्ने धनुषाको मुखिया पट्टिका कमन यादव र सुधीर मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद भएको छ। धनुषाका प्रहरी प्रमुख एसपी रूपेश खड्काले यादव र मुखियाले नशाको सुरमा जथाभावी बोल्दै हिँडेका कारण पक्राउ गरिएको बताएका छन्। पक्राउ परेका दुवैजनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। सरकारले सार्वजनिक तथा निजी सवारी साधनबाट कालो सिसा हटाउने अभियान शुरू गरेको छ। अभियान अन्तर्गत गृहमन्त्री सुदन गुरूङ तथा गृह सचिव राजकुमार श्रेष्ठले प्रयोग गर्दै आएको गाड़ीको कालो सिसा हटाइएको छ। सुरक्षाको कारण देखाउँदै यसअघि टी गाड़ीमा कालो सिसा प्रयोग गरिएको थियो। सार्वजनिक तथा निजी सवारी साधनबाट कालो सिसा हटाउने अभियान अन्तर्गत गृहमन्त्री र सचिवको गाड़ीमा प्रयोग भइरहेको कालो सिसा आज हटाइएको गृह मन्त्रालयले जनाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सवारी साधनमा कालो सिसा प्रयोग गर्ने विरूद्ध कार्यवाही शुरू गरेको छ। त्रिभुवन विश्वविद्यालय त्रिवेणीले आफ्ना अंगी क्याम्पसहरूलाई विद्यार्थी संगठनका सबै संरचना हटाउन निर्देशन दिएको छ। त्रिवेणीको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आज सूचना जारी गरी यस्तो निर्देशन दिएको हो। विश्वविद्यालय अनुदान आयोगको पत्र र शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र अनुसार शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिराएको समस्या समाधान गर्न 60 दिनभित्र विद्यालय विश्वविद्यालय खाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई 90 दिनभित्र स्टुडेन्ट काउन्सिल वा भोइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्न भनिएको थियो। त्रिवेणी सम्बन्धित क्याम्पसलाई सो निर्णय तत्काल कार्यान्वयन गरी प्रगति विवरण यथाशीघ्र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा पठाउन समेत निर्देशन दिएको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। असार 15 दही चिउरा खाने दिन देशभर विभिन्न कार्यक्रमका आयोजना गरी धान दिवसको रूपमा पनि मनाइने गरिन्छ। मानो रोपेर मुरी उब्जाउने समय भएकाले खेतबारीमा व्यस्त रहने महिनाको रूपमा यसलाई चिनिन्छ। प्रस्तुत छ एक रिपोर्ट।

बाह्र महिना मध्येको तेस्रो महिना हो असार। नेपाली किसानहरूको लागि अति नै महत्वपूर्ण महिना शुरू भएको छ। असार महिना मानो रोपेर मुरी उब्जाउने महिना हो। आलीमा उभिएर रोपारहरूलाई हिलो छ्याप्ने महिना अनि दाँदेमा चढेर हमाले भन्दै पानी र हिरो छत्तासुल्ला बनाउने महिना पनि हो। पानी पर्दा घुम ओढेर रूखको छहरीमा बसेर साथीहरूसँग मिली असारे गीत र श्लोक गाउने महिना पनि हो। नेपाली समाजमा असार महिनालाई हिलो र रोपाईको महिना पनि भनिन्छ। किसानको लागि बाली लगाउने हतारको महिनाका रूपमा असारलाई लिइन्छ। एक बिहानैदेखि कुटो कोदालो पानीबाट बस्न घुम लिएर खेतबारीमा जाने गर्दछन्। यो पूरा महिना किसानहरूको महिना भनिन्छ। जुन महिना किसानहरू सूर्य उदय भएदेखि नस्ताएसम्म खेतमै बिताउने गर्दछन्। असार महिना मानो रोपेर मुरी उब्जाउने समय भएकाले किसानहरूले यो महिनामा कड़ा मेहनत परिश्रम गर्ने गर्दछन्। असारमा खेती तथा रोपाई गर्दा बेग्लै गीत गाइन्छ, त्यसलाई असारे गीत भनिन्छ।

0: असार 15 अर्थात दही चिउरा खाने दिन। असार 15लाई राष्ट्रिय धान दिवसको रूपमा पनि मनाइन्छ। नेपाली समाजमा प्रत्येक वर्षको असार 15मा धान रोप्ने मध्य समयको अवसर पारी दही चिउरा खाने प्रचलन छ। नेपाली समाजमा असारको 15 दही चिउरा खानु र साउनको 15 खिर खानु भन्ने भनाइ छ। खेतीपातीको युगमा प्रवेश गरेपछि नयाँ काम गर्दा घाम, पानी, प्रकृति लगायतका शक्तिहरूलाई कुनै न कुनै स्वरूपमा स्वीकार गरेकाले यो चलन पछि संस्कृतिका रूपमा विकास हुँदै गएको संस्कृतिविदहरूको भनाइ छ।
1: बर्खाको झरी रुजाउला झै गरी यो असारे महिनामा, हे मेरो महिना घुम्पला कि छैन यो असारे महिनामा, मनैले खाको रोपाइ गर्न आएको देउना जोबान महिनामा, अमिलो मैको दिदी बहिनी गएको देउना जोबान महिनामा।
0: असार 15 गते राष्ट्रिय धान दिवसको अवसरमा प्रत्येक वर्ष रोपाई कार्यक्रमको आयोजना गर्ने गरिन्छ। हरेक वर्ष दिवस मनाइने गरे पनि धानको उत्पादन भने सोचे जस्तो बढ़ाउन नसकिएको विज्ञहरूको भनाइ छ। नेपालमा पर्याप्त सिंचाई सुविधा उपलब्ध नभएकाले आकाशे पानीको भरमा पर्नुपर्ने स्थिति छ। असारभरि नै नेपाली किसानहरूको लागि अति नै महत्वपूर्ण महिना हो। खेतभरि खेताला र परमेलीहरू आआफ्नो काममा व्यस्त हुन्छन्। वर्षौंभरि खेतीपातीमा काम नगर्ने मानिसहरू पनि दिन रोपाईमा गएर आली लगाउने, बाउसी गर्ने, धान रोप्ने र हिलो खेल्ने अनि दही चिउरा खाएर असारे भाकामा गीत गाउने गर्छन्। मानिसहरूलाई असार 15ले आकर्षित गरेको हुन्छ।

असार महिनामा खेतबारीमा असारे भाका गुनगुनाउने गरिन्छ। तर पछिल्लो समय युवा पुस्ताले असारे भाका गाउन छाडेपछि लोप हुने अवस्थामा पुगेको छ। पहिला बुढापाकाहरू असारे गीत मार्फत आफ्नो पीर मर्का सुनाएर मन हलुका बनाउने अनुभव सुनाउँछन्। असारे भाका हाम्रो मौलिक पहिचान पनि हो, यसलाई हामी सबैले जगेर्न गर्न आवश्यक छ।

0: पदम कुमारी बुढाथोकी हाम्रो रेडियो चरीको।
1: लगातार छैटौं कारोबार दिन आज पनि शेयर बजार घटेको छ। गत साताका पाँचौं दिन घटेको शेयर बजार यो साताको पहिलो कारोबार दिन पनि घटेर बन्द भएको हो। अघिल्लो साता प्राय पूरै कारोबार दिन ऋणात्मक भएको नेप्से सूचक यो साताको पहिलो कारोबार दिन आज थप 16.5 अंकको गिरावट आएको छ। अघिल्लो दिन 3.94 अर्ब करोड़को कारोबार भएकोमा आज जम्मा 2.67 अर्ब करोड़को मात्रै कारोबार भएको हो। एक सेवा सो भन्दा माथि बेड क्षमता भएका मेडिकल कलेजले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो खुलेको छ। चिकित्सा शिक्षा आयोगको निर्णयका कारण 6 वर्षदेखि रोकिएको पीसीएल नर्सिङ स्टाफ नर्स कार्यक्रम पुनः सञ्चालन हुने बाटो खुलेको हो। सर्वोच्च अदालत अन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयमा निवेदन सर्वोच्च अदालत अन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले उच्च अदालतको आदेश कार्यान्वयन गर्दै सोको जानकारी निर्देशनालयमा पठाउन निर्देशन दिएको छ। यो सँगै अब 100 बेड क्षमता वा त्योभन्दा माथि भएका मेडिकल कलेजहरूले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउनेछन्। निर्देशनालयको यो निर्देशनसँगै थप 2000 विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउनेछन्। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परेका 18 दिने नवजात शिशुको 40 घण्टापछि जीवितै उद्धार गरिएको छ। भूकम्पको करिब 40 घण्टापछि 18 दिनका बालकलाई आमासय जीवितै उद्धार गरिएको हो। 18 दिनको नवजात बालक र उनकी आमालाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। यो भिडियो सार्वजनिक भएपछि भूकम्पले तहस नहस पारेको भेनेजुएलामा आशाको प्रतीक बढ़ेको छ। भेनेजुएलामा बुधबार बिहान गएका 7.2 र 7.5 म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पमा परि हालसम्म कम्तीमा 1500 जनाको मृत्यु भएको पुष्टि भएको छ भने अझै करिब 50,000 मानिस बेपत्ता भएको बताइएको छ। हाम्रो समाचारमा अब खेल सम्बन्धी समाचार। फिफा विश्वकप 2026मा कृतिमाने छैटौं उपाधि जित्ने लक्ष्यसहित अघि बढ़ेको ब्राजिलले आज अन्तिम 32 चरणमा जापानसँग खेल्दैछ। यसै 4 पटकको विश्व विजेता जर्मनीले पाराग्वेसँग खेल्नेछ भने मोरक्को र नेदरल्याण्ड्स बीचको प्रतिस्पर्धा यो चरणकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक मानिएको छ। ब्राजिलले सन् 2002 विश्वकप जित्न सकेको छैन। मोरक्कोलाई पछि पार्दै समूह विजेता बनेको ब्राजिलका लागि भिनिसियस जुनियरले 4 गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए। ब्राजिललाई उपाधिको दावेदार मानिए पनि जापान पनि कमजोर प्रतिद्वन्दी भने होइन। गत अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा जापानले ब्राजिललाई 3-2 गोल अन्तरले पराजित गरेको थियो। जर्मनीले पोस्टन नजिकको गिलेट स्टेडियममा पाराग्वेको सामना गर्नेछ। सन् 2014मा अर्जेन्टिनालाई पराजित गरेर विश्वकप जितेपछि जर्मनीले पहिलो पटक विश्वकप नकआउट खेल खेल्न लागेको हो। सम्म चरणमा कुरासाओलाई फराकिलो अन्तरले हराएको र आइभरी कोस्टलाई पराजित गरेको जर्मनीले इक्वेडोरसँग हार बेहोरे पनि सम्भव विजेता बनेको थियो। पाराग्वे उत्कृष्ट तेस्रो स्थान प्राप्त गर्ने टोली मध्ये एकका रूपमा नकआउटमा पुगेको हो। मेक्सिको मोन्टेरेमा हुने मोरक्को र नेदरल्याण्ड बीचको खेललाई अन्तिम 32कै सबैभन्दा प्रतिस्पर्धात्मक खेल मानिएको छ। विश्व वरियतामा क्रमशः 7 र 8 स्थानमा रहेका दुई टोलीमा युरोपका शीर्ष लीगमा खेल्ने खेलाड़ीहरूको बाहुल्यता छ। फिफा विश्वकप 2026को अन्तिम 32 चरणको खेल सम्बन्धी समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन आइसकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: पशु सेवा कार्यालय दोलखाको सूचना।
4: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक कृषक व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
5: हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
4: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
5: पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
4: एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने।
5: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
4: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने।
5: खोर भित्र प्रवेश गर्दा छुट्टे बुट र एप्रोन प्रयोग गर्ने।
4: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
5: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
4: मरेका पन्छीलाई यथा सके छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
5: पन्छी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
4: पन्छी तथा पन्छी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
5: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
4: अकस्मात धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
5: सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
4: पशु सेवा कार्यालय दोलखा।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश
1: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
0: के तपाईँलाई पेट दुख्ने ग्यास वा कब्जियतको समस्या छ?
1: जोर्ने दुखाई नसाको कमजोरी वा कम्मर दुखेर हैरान हुनुहुन्छ?
0: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
1: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ।
0: यहाँ अनुभवी आयुर्वेद चिकित्सकद्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन विरेचन बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
1: त्यसै गरी जलौका अग्निकर्म शिरोधारा अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या ऋतुचर्या योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
0: साथमा रोगको पहिचान गर्नका लागि दिसा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका समयनासम्मका आमाहरूका लागि दुग्ध पर्दक औषधि वितरण सेवा उपलब्ध छ।
1: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0949421306।
2: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
0: तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
3: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
2: नेपाल सरकारको अनुमति तथा लाइसेन्स बिना ड्राइभर सँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
3: हाम्रा सुविधाहरू
0: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
3: आफ्नै कम्पाउन्ड भएको, समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
0: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
3: सस्तोमा होइन राम्रो सिकाउँछौ।
0: फाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट 20,000 दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
4: हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: कसको टीवी बोक्नु नि भिट्टी, आफ्नै टीवी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि, सकेको नि।
0: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा दिन्छौँ सिपेमा। यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक

0: सुविधा छ। यसमा विशेष गरी पाँच जनाको समूह बनाएर आएमा एकजनालाई छुटको पनि व्यवस्था गरिएको छ।
1: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
2: दुलिखेल अस्पताल, दुलखा अस्पताल, दुलखाको सूचना।
3: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: हाम्रा सेवाहरू:
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
2: 24 घण्टा आकस्मिक सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
2: हार्ट जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
3: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
2: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
3: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
2: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
4: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
3: अन्य थप जानकारीको लागि
4: सम्पर्क नम्बर 0494-12-020।
2: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: सभा सम्मेलन गर्दै हुनुहुन्छ
3: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
3: चरीकोट चरीगाङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
2: हाम्रा सुविधाहरू
4: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
2: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
4: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
2: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
4: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
3: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 0941812 र 0941844।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: पशु सेवा कार्यालय दोलखाको सूचना।
7: दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक, कृषक, व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
6: हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
7: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
6: पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
7: एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने।
6: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
7: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने।
6: खोर भित्र प्रवेश गर्दा छुट्टे बुट र एप्रोन प्रयोग गर्ने।
7: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
6: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
7: मरेका पंक्षीलाई यथा सके छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
6: पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
7: पंक्षी तथा पंक्षी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
6: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
7: अकस्मात धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
6: सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
7: पशु सेवा कार्यालय दोलखा।

अहिले तपाई सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज। अब भने यहाँहरूले नेपाली सदाबहार गीत संगीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। आज हामीले गायक डिजराज पौडेलको स्वरमा सजिएका उत्कृष्ट गीत संगीतहरू सुनाउनेछौ। हाम्रो रेडियो सुन्दै गर्नुहोला।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गोटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।
1: दुलिखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना।
2: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
1: चौबिसै घण्टा आकस्मिक सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: चौबिसै घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: चौबिसै घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
3: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
3: सम्पर्क नम्बर 0949 4120।
1: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
0: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाना देवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा साधो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97 61 13 21 44, 97 61 13 21 45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाना देवी यातायात प्रणाली, चरीकोट दोलखा।
4: तपाईँ यतिखेर हाम्रो रेडियो मार्फत गायक दिजराज पौडेलको स्वरमा सजिएका उत्कृष्ट गीत संगीतहरू सुनिरहनु भएको छ।

मलाई सधैँ खुशी राख्न दुःख पायो कति कति तिम्रै कुरा गर्छन् सबै तिम्रै कुरा गर्छन् सबै जाउँ जता जा मान्छे भन्

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: को साझा पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा बाल बालिकालाई पार्टी सदस्यता दिएको भन्ने विषयमा राष्ट्रिय मानवाधिकार आयोगद्वारा प्रष्टीकरण माग। राष्ट्रपा भन्छ
1: टेक्निकल ग्लिचेज मात्रै, कोही कतैबाट चाहिँ मुद्दा यताउता भयो भने हामी प्रष्ट रूपमा सबै कुरा खोलेर देखाइदिन्छौँ।
0: भारी वर्षाको पूर्वानुमान गरिँदा आम मानिसलाई सुझाव के छ?
2: आज भोलि पर्सि पानीका बहावहरू कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले एलर्टमा त्यही भनेको छौँ।
0: विपद प्राधिकरणका प्रमुख कार्यकारी र भेनेजुएला भूकम्पमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय पुरूषको जीवितै उद्धार। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। भेनेजुएलाका अधिकारीहरूले गत साताका 2 मुख्य भूकम्पपछि फँसेकाहरू जीवितै फेला पार्ने आशा कमजोर हुँदै गएको बताएका छन्। करिब 1500 जनाको मृत्यु भएको पुष्टि भए पनि अझै 10,000 बेपत्ता रहेको ठानिएको छ। कराकसको मुख्य शवगृह भरिएको छ भने भेनेजुएला सरकार विरूद्ध जनआक्रोश बढ्दो छ। बीबीसीका नोर्बेतो परादेश भन्छन् क्षतिको तह अकल्पनीय छ, सहायताकर्ताहरू यहाँ आउँदा के गर्ने भन्ने भ्यू पाउन सकिरहेका छैनन्। मानिसहरूले पर्याप्त राहत नपुगेको ठान्छन्, उनीहरूले आशा मारिरहेका छन्। बीबीसी संवाददाताको भनाई। यसैबीच नेदरल्याण्डले आपतकालीन आपूर्ति सहितको नौसेनाको पानीजहाज पठाउने घोषणा गरेको छ भने चीनले करिब 1.5 करोड़ डलर बराबरको सहायताको वाचा गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोले त्यहाँ इबोलाका घटनामा तीव्र वृद्धि भएको जनाएको छ। पछिल्लो तथ्याङ्क अनुसार शनिबार 47 नयाँ संक्रमण र 12 जनाको मृत्यु भएको देखिन्छ। गत महिना प्रकोप घोषणा भएता 1200 भन्दा बढ़ी घटनाहरू पुष्टि भएका छन्, जसमध्ये 360 जनाको मृत्यु भएको थियो। यसैबीच अफ्रिका सेन्ट्रल फर डिजिज कन्ट्रोलका प्रमुखले इबोलाको बुन्डीबुग्यो लहरका लागि नयाँ औषधि परीक्षणहरू यसै साताको शुरूमा शुरू हुन सक्ने बीबीसीलाई बताएका छन्। यस स्ट्रेनका लागि हाल कुनै अनुमोदित उपचार छैन। उनका अनुसार उक्त अनुसन्धानले 6 महिनाभित्र नयाँ उपचार विधि र खोप दिन सक्ने आशा गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मंगलबार योजनाबद्ध रूपमा हुन लागेको आप्रवासन विरोधी प्रदर्शन अघि शान्त रहन अपील गरेका छन्। उनले भनेका छन् मानिसहरूलाई प्रदर्शन गर्ने अधिकार भए पनि धम्की र हिंसा सहन गरिने छैन। त्यहाँका आप्रवासन विरोधी समूहहरूले जून 30 कागजात नभएका आप्रवासीहरूलाई देश छाड्न अनौपचारिक समय सीमा तोकेसँगै प्रहरीले देशव्यापी रूपमा सुरक्षा कार्यवाहीको तयारी गरिरहेको छ। राष्ट्रपति ट्रम्पले मंगलबार कतारको राजधानी दोहामा हुन लागेको वार्ताका लागि इरानले अनुरोध गरेको बताएका छन्। पछिल्ला दिनमा दुवै देशले पुनः आक्रमणहरू शुरू गरेपछि हालको युद्ध विराम बिथोलिने चिन्ता बढ़ेको छ। व्हाइट हाउसले ट्रम्पले शान्ति प्रक्रियाको सफलता चाहेको उल्लेख गरेको छ। व्हाइट हाउसले यो पनि भनेको छ प्राविधिक वार्ताहरू उक्त बैठकको छेकोमा जारी रहनेछन्। र अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले गरेको पछिल्लो सीमापार हवाई आक्रमण र स्थल कार्यवाहीको निन्दा गरेको छ। उसले त्यसक्रममा आफ्ना कम्तीमा 36 जना सर्वसाधारण मारिएको र 160 भन्दा बढ़ी मानिसहरू घाइते भएको जनाएको छ। तालिबानले त्यसलाई अपराध र अत्याचार भनेको छ। उता त्यस विपरीत पाकिस्तानले चाहिँ आफ्नो हमला आतंकवादी लुक्ने ठाउँहरूमा केन्द्रित रहेको भन्दै तीमध्ये 29 जनाको मृत्यु भएको जनाएको छ। इस्लामाबादले आफ्ना पछिल्ला कार्यवाही निर्दोष मानिसहरू विरूद्ध हालैका आतंकवादी आक्रमणको प्रतिक्रिया रहेको भनेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईंलाई पुनः स्वागत छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बाल बालिकाहरूलाई पार्टीमा सदस्यता दिएको भन्ने विषय सदन र संचार माध्यमहरूमा उठाइएपछि राष्ट्रिय मानवाधिकार आयोगले उक्त पार्टीलाई त्यसबारे ध्यानाकर्षण गराउँदै के कसो भएको हो प्रष्टीकरण मागेको छ।

0: हालै पार्टीको महाधिवेशनका बेला पेश भएको सांगठनिक प्रतिवेदन अनुसार 18 वर्ष भन्दा मुनिका 35,000 भन्दा बढ़ी बालबालिकालाई सदस्यता वितरण गरेको थियो। उक्त विषयमा हिजो प्रतिनिधि सभा र आज राष्ट्रिय सभामा पनि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आपत्ति जनाएका छन्। तर रासोपाले भने प्राविधिक त्रुटिका कारण मात्रै उमेर 18 वर्ष भन्दा कम देखिएको र बालबालिकालाई सदस्यता नदिइएको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले बालबालिकाहरूलाई पार्टी सदस्य बनाएको भन्दै संसदको दुवै सदनमा नेपाली कांग्रेसले हिजो र आज नै आपत्ति जनाएको छ। संविधानले बालबालिकालाई पार्टी सदस्य बनाउन बन्देज गरे पनि 35,000 भन्दा बढ़ी बालबालिका सदस्य बनेको पार्टीकै महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले देखाएको भन्दै उनीहरूले रासोपा संविधान भन्दा माथि हो भनेर प्रश्न गरेका छन्। आजै राष्ट्रिय मानवाधिकार आयोगले पनि सार्वजनिक रूपमा यी विषय उठेपछि के कसो भएको हो भनेर पार्टीको केन्द्रीय कार्यालयमा त्यसबारे जवाफ पठाउन पत्राचार गरिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफले भन्छन्,
1: त्यो विषयमा के भएको हो र राष्ट्रपतिले 18 वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई चाहिँ त्यसरी सदस्यता वितरण गरेको हो कि होइन र गरेको हो भने त्यस्तो कुरा चाहिँ हाम्रो प्रचलित कानून संविधान र अन्तर्राष्ट्रिय मान्यता बमोजिम त्यसको विपरीत हुने भएको हुनाले त्यसको जानकारी यथाशीघ्र गराइदिनु भनेर हामीले ध्यानाकर्षण सहित पत्राचार गरेका छौँ। आज
0: राष्ट्रिय स्वतन्त्र पार्टीले भने उक्त विषय उठे पनि प्राविधिक त्रुटिका कारण त्यस्तो हुन गएको तर बालबालिकाहरूलाई आफूहरूले सदस्यता नदिएको जनाएको छ। आधिकारिक रूपमा भने यस विषयमा अहिलेसम्म रासोपाले कुनै अभिव्यक्ति वा प्रष्टीकरण सार्वजनिक रूपमा दिएको छैन। बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्ने विषयबारे बीबीसीले सोधेको प्रश्नको जवाफ दिँदै पार्टीको संगठन विभागका निवर्तमान सचिव शंकर श्रेष्ठ भन्छन्,
2: पोर्टलमा जन्ममिति इन्ट्री गर्ने ठाउँमा नेपाली र अङ्ग्रेजीको फरक परेकोले गर्दाखेरि उमेर देखिने क्रममा फरक देखिएको छ। यो कारणले गर्दाखेरि सिस्टममा त्यो देखिएको हो, त्यो वास्तविकता होइन। टेक्निकल ग्लिचेज मात्रै यसको कुनै समस्या होइन। त्यो कोही कतैबाट चाहिँ मुद्दा यताउता भयो भने हामी प्रष्ट रूपमा त्यो सबै कुरा खोलेर देखाइदिन्छौँ।
0: राजनीतिक दल सम्बन्धी ऐन र बालबालिका सम्बन्धी ऐन दुवैले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन र राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएका छन्। अब अर्को विषय, भोलि र पर्सि देशका कतिपय ठाउँमा भीषण वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेपछि खास गरी विपद रोक्नका निम्ति जोखिम अनुसार जनशक्ति र सामान परिचालन गरिएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। लामो समय चर्किएको गर्मीपछि भीषण वर्षा हुँदा बाढ़ी पहिरो जस्ता विपद निम्तिन सक्ने चिन्ता बढ़ेको छ। यसै सन्दर्भमा साथी संजय ढकालले प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइरालालाई सम्पर्क गरी तयारीको अवस्था के कस्तो छ भनेर सोधेका छन्।
3: जुन जुन जिल्लामा भारी वर्षा हुने भनेको छ नि, त्यो त्यो जिल्लामा चाहिँ सिधै सागरलाई पनि बढी अलर्ट हुने, सुरक्षा निकायहरू तयारी अवस्थामा बस्ने, अनि स्थानीय पालिकाहरू पनि अलर्ट भएर बस्ने भनेर हामीले भने हो। र उहाँहरूलाई हामीले एउटा एडभाइजरी मात्रै जारी नगरेर एउटा कम्युनिकेसनको अर्को च्यानल पनि प्रयोग गरेर यता गृह मन्त्रालय मार्फत पनि भन्नुभएको छ, कन्ट्रोलबाट पनि त्यहाँ भनिन्छ। यदि त्यस्तो भन्नु अब राति अथवा भोलि बिहान भारी वर्षा हुने भन्ने हो भने राति चाहिँ त्यो त्यो जिल्लामा त्यो सवारी आगमन बन्द गर्नुपर्छ कि भनेर त्यो चाहिँ बेलुकासम्म त्यहाँ मन्त्रालयबाट आउँछ है, त्यो हाम्रो रिस्पोन्सको कुरा चाहिँ हाम्रो उहाँहरूले गर्नुहुन्छ। अनि हामी चाहिँ त्यो समन्वय गर्ने, अनि यता सडक विभागकोलाई एलर्ट गरेर त्यो कुनै ठाउँमा पहिरो गयो केही गयो भने डोजर रेडी अवस्थामा राख्नु भनेर।
4: यो खास चाहिँ चुनौती कुन कुन जिल्लामा कहाँपट्टि हुने जस्तो बुझिन्छ?
3: यो पूर्वी क्षेत्रको तराई एरिया भनौँ न, सप्तरी सिरा यतातिर त्यो तराई एरिया देखाइरहेको छ अहिले, अनि पश्चिमको पनि तराई एरिया भनेको कैलाली धनगढी यता नेपालगंजसम्म त्यो चाहिँ भारी वर्षामा देखाइरहेछ, अनि अन्य क्षेत्र चाहिँ मध्यम वर्षा भनेर देखाइरहेछ क्या त्यो अलर्टमा। अनि हामी त्यही अनुसार जुन ठाउँमा भारी हुन्छ त्यो ठाउँमा चाहिँ अलिकति अलर्टै बढी नै सतर्क हुनुपर्छ भनेर गरेका छन्।
4: अनि सामग्रीहरूको उपलब्धता जस्तो उद्धार कार्य गर्नुपर्ने स्थिति आइपर्यो भने त्यस्तोको तैनाथीहरू कस्तो मिलाउनु?
3: कार्यमा त सुरक्षा निकायहरू सबै एभाइलेबल भइहाले उहाँहरू एलर्ट हुनुहुन्छ। अनि सामग्रीको हकमा चाहिँ हाम्रो त्यो क्षेत्रमा प्रदेशका गोदाम घरहरू छन्, हामीले पहिला एकचोटि अपडेट गरिसकेका थियौँ गोदाम घरहरू कति के छ, के के सामग्री रेडी छ भनेर। त्यसलाई फेरि साथीहरूले दिनभरि जस्तो नै त्यो प्रदेशका गोदाम घरहरू अनि पालिका तहमा रहेका गोदाम घरहरू त्यो सबैको स्थिति बुझ्नुहुन्छ। र हामीले अहिले उहाँहरूलाई के भनिरहेछौँ भने रिस्पोन्स गर्नको लागि सामग्री जुन भण्डारण गर्नुहुन्छ त्यो चाहिँ पालिका तहले अरूले आफ्नो आफ्नै हिसाबले व्यवस्था गर्नुहुन्छ र पहिला चाहिँ आफ्नै गोदाम घरको सामग्री प्रयोग गर्ने हो अनि नपुगेको खण्डमा तुरुन्तै खबर भएमा हाम्रो जिल्लाबाट सुरक्षा बलले थप पठाइदिनुहुन्छ नभए प्रदेश सरकारबाट त्यो प्रदेश गोदाम गर्छ यो संघीय सरकारले चाहिँ प्रदेशलाई गोदामबाट हस्तान्तरण गरेछ र प्रदेश सरकारबाट जान्छ त्यो
4: अनि प्रभावित क्षेत्रहरूमा जुन बस्नुहुन्छ मानिसहरू उहाँहरूलाई यस्तो विषयमा एसएमएसहरूबाट जानकारी दिने यस्तो व्यवस्था छ
3: अनि त्यो सोसल मिडियाहरूबाट दिया छ अनि यो न्यूज मिडियाहरूबाट पनि हामीले एलर्ट सबैतिर पठाछौँ भन्थ्यो उहाँहरूलाई गएको छ अनि कतिपय ठाउँमा चाहिँ स्थानीय भाषा पनि बजाइदिनु है भनेको छ अब त्यहाँ सञ्चार माध्यमहरू पनि लागिरहनु भएको छ
4: यो वर्ष अब अलिक पानी कम पर्ने भनिएको थियो तर पनि अब कुनै बेलामा फेरि बेस्कन पर्न सक्छ भनिएको छ
3: यसो हो क्या टोटल मनसुन अवधिको तुलना गर्दा पो कम भनेको छ मनसुनमा कम भनेर त कम पर्ने भएन नि त पोहोरमा जति पर्यो त्योभन्दा यो वर्ष चाहिँ कम पर्छ भनेको तर अलिक रिस्की यसपालि के छ भने कम भए तापनि एकै ठाउँमा धेरै पर्ने भने छ नि त
4: एकैचोटि थोरै समयमा धेरै पर्न सक्छ
3: थोरै समयमा धेरै पर्ने भन्ने हो नि अनि त्यसपछि जुन बीचको ग्याप हुन्छ त्यो ग्यापमा चाहिँ गर्मी अलिक बढी हुने भने तातो पर्छ
4: भोलि पर्सिको लागि चाहिँ के भन्न चाहनुहुन्छ मान्छेहरूले के भन्नु पर्यो
3: आज भोलि पर्सि तीन दिन चाहिँ अलि एलर्ट हुने भनेर भनिएको छ अनि त्यो नालाहरू सफा गर्नु त्यो पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले एलर्टमा चाहिँ भनेको छौँ
0: उनी थिए विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइराला साथी सञ्जय ढकालसँग कुरा गर्दै अब देश बाहिरको एउटा खबर भेनेजुएलाको ला गोएरा राज्यमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय एक पुरूषलाई जीवितै निकालिएको देशकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छन् गत बुधबारको उक्त विपदमा कम्तीमा 1450 जनाको मृत्यु भएको पुष्टि भए तापनि हजारौं अझै बेपत्ता रहेकाले उक्त संख्या अझै बढ़ने अनुमान गरिएको छ बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ प्रदीप बस्यालबाट
5: गत साताका दुई ठूला भूकम्पपछि उद्धारकर्ताहरू जीवन बचाउन यतिखेर निकै महत्वपूर्ण प्रयासमा जुटिरहेका छन् भेनेजुएलाका अस्पतालका भित्ताभरि बेपत्ता मानिसहरूका तस्विरहरू टाँगिएका पाइन्छन् त्यहाँ रहेका एकजना ब्रिटिश अग्नि नियन्त्रक भन्छन् धेरैजसोलाई जीवितै भेटाउन सामान्यतया 96 घण्टाको समय हुन्छ जुन आइतबार साँझ सकिएको छ त्यसैले उद्धार टोलीहरू अब उनीहरूकै शब्दमा चमत्कारिक उद्धारको आशामा रहेको उनी बताउँछन् मुख्य खोज तथा उद्धार प्रयासहरूमा अझै पनि स्थानीय स्वयंसेवक एवं अन्तर्राष्ट्रिय टोलीहरू संलग्न छन्
0: अब अन्तिममा देशभित्रकै एउटा विषय बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ़ेसँगै निकुञ्ज घुम्न आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढ़ेको अधिकारीहरू बताउँछन् सन् 2013 बनेको उक्त निकुञ्ज अहिले बाघ अवलोकनका लागि गन्तव्य बन्दै गएको छ भन्छन् नेपालगंजबाट विमला चौधरी आफ्नो यो रिपोर्टमा
6: विगत 2 वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या दोब्बर भन्दा वृद्धि भएको बताउँछन् बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कडेल
7: जना पर्यटक एक वर्षमा हुनुहुन्थ्यो गत वर्ष चाहिँ 620 जनाले गरेको देखिन्छ तर यो वर्षको असारको 9 गतिसम्ममा 1427 पर्यटकहरूले भ्रमण गरिसक्यौं हाम्रा केही त्यस्ता एकदम अहम पोखरीहरू छन् ती पोखरीहरूमा हामी बिहानको समयमा बेलुकी समय अथवा दिउँसो समय गयो भने एकदमै सजिलै बाघ देख्न सक्ने एकदमै चान्सेस हाई छ
6: नेचर गाइड एसोसिएसन बाँकेका अध्यक्ष भीम डाङ्गीका अनुसार हाल 12 जना नेचर गाइड पर्यटकलाई निकुञ्ज भ्रमण गराउन सक्रिय छन् नेचर गाइड शान्ति चौधरी भन्छन्
8: पर्यटकहरूको संख्या चाहिँ न्यून भएकोले चाहिँ मैले गाइड गर्ने अवसर चाहिँ पाएको थिएन यो वर्ष चाहिँ हप्तामा 3 देखि 4 वटासम्म सफारी हुने गरेको छ
6: बाँके राष्ट्रिय निकुञ्ज केवल बाघका लागि मात्र प्रसिद्ध छैन यहाँका घनासालका जंगल चुरे पहाड कलकल बग्ने खोला नाला र विभिन्न दुर्लभ वन्यजन्तुले पर्यटकलाई लोभ्याउने गरेका छन् निकुञ्जसँगै जोडिएको गाबर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरी
9: नेपालमा बाँके राष्ट्रिय निकुञ्जमा मात्रै पाइने चौसिङ्गाको अवलोकनदेखि लिएर बाघको अवलोकनसम्मको भ्रमणमा हामीले देखाउने भूबनोटको पनि क्रमणीय खालको भएको हुँदाखेरि पर्यटकहरू असाध्यै मन पराउनुहुन्छ
6: निकुञ्जको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको असार पहिलो सातासम्म 1427 जना पर्यटकले बाँके राष्ट्रिय निकुञ्जको भ्रमण गरिसकेका छन् पर्यटक प्रवेश शुल्कबाट मात्रै यस वर्ष निकुञ्जले 432,150 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ विमला चौधरी बीबीसी नेपालगंज
0: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेला सम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: यो हो हाम्रो रेडियो 103.4 MHz।
11: पशु सेवा कार्यालय दोलखाको सूचना। दोलखा जिल्लाका सम्पूर्ण पंक्षीपालक, कृषक, व्यवसाय तथा सरकारवाला महानुभावहरूमा पशु सेवा कार्यालय दोलखाको विशेष अनुरोध।
12: हाल बागमती प्रदेशको काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत अन्य जिल्लाहरूमा उच्च जोखिममुक्त बर्ड फ्लू रोग देखा परि प्रयोगशालाबाट समेत पुष्टि भएको हुँदा रोग फैलन नदिन र कृषकहरूको व्यवसायलाई जोगाउनु हुन अनुरोध छ।
11: बर्ड फ्लू रोगबाट बस्न के गर्ने त?
12: पंक्षी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउने र गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र प्रवेश गराउने।
11: एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने।
12: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट पुनः प्रयोग नगर्ने।
11: फार्म खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा चुना लगायतका निसंक्रामक औषधि राखेको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्ने।
12: खोर भित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्ने।
11: खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्ने।
12: फार्म परिसर भित्र कुकुर, बिरालो, मुसा लगायतका अन्य पशु पंक्षी प्रवेश गर्न नसक्ने व्यवस्था गर्ने।
11: मरेका पंक्षीलाई यथासक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्ने।
12: पंक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
11: पंक्षी तथा पंक्षी जन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गर्ने गराउने।
12: मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्ने।
11: अकस्मात धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्ने।
12: सतर्क बनौ, बर्ड फ्लूबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऊ।
11: पशु सेवा कार्यालय दोलखा।

0: झ्या कसं खाल्लं दूध, पाणी मिसायचं राहायचं आणि तर खा देणं।
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जफे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्नु लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डोहरू गइहालौ न, that's it, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जसो उत्पादन गर्न सक्छौं। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।

0: चोरी डकैती लगायतका घटनाबाट बच्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
2: बलियो तारको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
0: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौ।
0: तपाईँहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियो

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश,
2: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
1: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
2: जोर्ने दुखाई, नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ?
1: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
2: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ।
1: यहाँ अनुभवी आयुर्वेद चिकित्सकद्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरिचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
2: त्यसै गरी जलोका, अग्निकर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
1: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्ध पर्दक औषधि वितरण सेवा उपलब्ध छ।
2: आजै सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0949 421 306।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरुने।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2।